0: pani kamma sakta bhayo pora sarari se bhanne bhayene tai pani ihe na thake yo aile kukarma garda malai huna jancha sarma मुलाएको छु महादुरलाई पशु शरीर पनि यो बनाए
1: एकै गुन्छ पुरुषमा तर पनि हुन्छन् ती पागल शरी आफै गुण भएकामा नारीहरूले रोक्न हरेके गरी

0: गोपी नि काली नि काकी ना छैन सारी छैन गोरी छैन लाने को
1: भनेको छैन
0: रिमनने त मलाई नहुन नगर आ भनिकन हात जोडी गर
2: एडा कुर्सी ले
0: रास्ता गर्दै थिए
3: हजुर हजुर
0: आ चतुर्बाहु नारायण कलम का रुख का उ माथि चढेर
3: हेरे कम
2: हेर्नुस हेर्नु
0: गोसी बनाउन
3: हरि हरि
0: यो मुरली
3: हे पाति

कृष्ण मधुब नैमा रासलीला भारी भयो सखी सबैमा मोर मुकुटा हातमा बंशी सारै सुनाउने बाँसुरीको धुनै मिठो मलाई रुवाउने

中那中郎那他留守干嘛来呢？不说那个不说的比白的不大难呐，不那他的咋那那那咱不嘛难呐？

ज्ञान ध्यान सबै छुट्यो ऋषिर मुनिको छक्कै परे स्वर सुनी वंशी मुनिको नारायण हरि हरि ए कसले बा

अब शिलोक भन्ने कुरा यो अहिले हालको होइन कि उहिलेका हुन् पुराना कुरा हुन्। अब यो अहिले पुरानो कुराको कसैले ख्याल राख्दैन, क्या हो क्या पुरानो भन्या। हे गौरी सुत हे प्रभु गणपते, हे अष्ट सिद्धि पते, हे स्वामी गज भगरा हे गुण निदान, हे रिद्धि बुद्धि पते, हे लम्बोदर हे कदम त बिजुली, झैका त लगले खने, मेरा दुख सबै फिरुन नजरती, संसार सब देखने, हे राधाग्रह का पिताजी एम का, हे अंधकार का हरी, हे छायापति हे शनीश्वर पिता, कोचन हजुर कई सरी, हे श्री सूर्य जगत भारी घुमी घुमी, सबको विचार कर दिने, सारा रोगहरू नाश गराई दिनुहोस्, मेरा ऊपर दुख दिने, यी पञ्चायनका चरण कमलमा पर्तन घरैमा बसी, इनका दुख विनाश गरी सुख दिनन्, यी देव कमर कसी, गुप्ती नाम धरी सकिन गरमा पस्ने बखतमा पनि, कस्ता रिस त कष्ट बोगरी यहाँ उत्रिन आउला भनी, चिन्ता धेर हुँदा युधिष्ठिरजीको मनमा लहर जो गयो, सम्झे झट तहाँ जगत जननीको तब गर्न लाग्नु भयो, दुखित भइजा।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर साहब।
3: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।

0: अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
0: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
5: अरे के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
6: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841570079।
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
8: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, 3 महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
8: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841570069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
8: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: छत्तीसवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 9855154160 9844645570 र 0949415584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
6: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माथि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865649926 र गेलसाङ शेर्पा 9816830107।
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन संचालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
8: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भने त्यही बेला कहाँ गएर ल्याउनु अब।
5: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ कलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
8: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
10: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यबाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।

गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बीमा को लाभ दी आफ्नो कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो।
1: छोरेल्पा अस्पताल को भर्ना संबंधी अत्यंत जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
2: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
3: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
2: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9840593924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट साधो बाटो चोकमा।
1: हार्दिक निमन्त्रणा।
5: लास्तो फ्याफोल्ला टसिदेले नमस्कार, सेवा जोरले जुजुलो पस्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले 1 महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मंसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो 1 महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधव महिनामा न्यूनि व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनि व्रत बस्न आउनु सक्नुहुनेछ।
1: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा सन्तोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनुभएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861635518 9861635518। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
1: हजुर बुबा, नमस्कार।
3: नमस्कार नानी, नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
3: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
3: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
3: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो, सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलखा।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोताबीचमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोता मित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बत्री प्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 MHz प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाई हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशिफल अंश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोरानी गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तै महाराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौं। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौं। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बत्री प्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सद्बातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुरकै सारी ज्ञान हवस् सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz म बद्री प्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल अधिक ज्येष्ठ शुक्ल पक्ष सन् 2026 मे 22 तारीख ज्येष्ठ 8 गते शुक्रबार, षष्ठी तिथि उत्तरायण, ग्रीष्म ऋतु रौद्र नाम सम्मत सर, तिखे नक्षत्र उत्पाद जोग, कर्कट राशिको उत्तरमा श्वेत चन्द्रमा छन्, सायद गर्दा लाभ हुने। आजका जोगिनी पश्चिममा छन्, सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने। आजका दिन 33:57 पलेका छन्। उदय 5:14, अस्तय 18:49 हुन्छ। अब कार्यक्रम सुरु गरौं राशिफलबाट।
3: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पुर्याएर गर्दै लैजानुहोस्, राम्रो हुन्छ। मिथुन राशि हुने मित्रहरूको, आज तपाईँको समय राम्रो छ। तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि होने मित्र आज तपाई को समय सामान्य तपाईको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ मनमा चिन्ता हुन पनि सक्छ तपाईका शत्रुहरूदेखि अलिकति केही उल्टो कोल्टो नै हुनु होला बोल्दाखेरिमा पनि अलि होस राखेर बोल्नु होला सबै कुरा विचार गरेर काम गर्दै लैजानुहोस् राम्रो हुन्छ कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ खाने चिजहरू पाउन सकिने त्यस्तो छ आर्थिकमा खलबलहरू नगर्नु होला बडो सावधानी अपनाउनु होला यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ विदेशी कारोबार अलिकति फाक्टाएर जाने सम्भावना देखिएको छ वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ पढाइ लेखाइको काममा समय निकै जान सक्छ विदेशी यात्राको सम्भावना पनि छ विदेशी यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ आफूले गरेको काममा पदोन्नति बढ्ने छ आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँका साना ठुला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ कुम्भ राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस् धार्मिक काम हुने समय पनि छ तपाईँको परोपकारको काममा समय अलिकति जान्छ त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला श्रोता हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ रेडियो सैलो सामुदायिक एफएम 92.7 MHz चरीपुर चली ज्ञान गोलखा भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिस्थित हुने बाटाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु नमस्कार शुभ दिन
0: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछौ
4: Oh, my.

0: आज विक्रम सम्वत 2083 जेठ 8 गते शुक्रबार मे 22 तारीख बुद्धिस्ट पात्र अनुसार आज धवसी वा ढुक 6 गते मुसन्नीमा आजको जोक कस्तो छ नयाँ घर बनाउनु हुँदैन नयाँ घरमा सर्नु हुँदैन नयाँ घरको जग हाल्नु हुँदैन घर बारेको कुनै पनि कार्यक्रम गर्नु हुँदैन र त्यसै गरी छेवर गरी केस काट्ने दिन राम्रो छैन आजको सा अनि मे छ ठेजोर अनि आजको भूमतोङ पशु परेको छ लो बर्गा
1: जुगालो मुसा बुबुको मित्रलाई राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ राङ्लो गाई बुबुको मित्रलाई राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ टाक्लो बाघ बुबुको मित्रलाई सिसे देखिएको छ घर घर सीमा टाकाटुको हुन सक्छ चोटपट लाउन सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ हेलो बिरालो बुबुको मित्रलाई सिसे देखिएको छ घर घर सीमा टाकाटुको हुन सक्छ चोटपट लाउन सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ ढुक लगोटल बुर्गुको मित्रलाई राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ ढुलो नाग बुर्गुको मित्रलाई सक्छ देखिएको छ धर्मको तिथि धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ
0: तालो घोडावर्गको मित्रलाई आज धर्मको तिथि त धर्ममा मान्जाने धर्मले रुचाउने धर्म गरी पुण्य त प्राप्त गर्नुपर्ने भएकोले तपाईँ धर्म गर्नुहोस् पाप नगर्नुहोस् धर्म गरी आयु बढाउनुहोस् पुण्य लिनुहोस् त्यसै गरी तपाईँको धन लाभ हुनेछ पापबाट मुक्त हुनेछ रोगहरू मुक्त भई एकदम आफ्नो ज्यान तन्दुरुस्त राम्रो हुने देखेको छ लुग्लो भेडावर्गको मित्रलाई लासा भएकोले टाढयात्रा आदि कारोबार व्यापार व्यवसाय राम्रै देखेको छ टेलो भाँदर वर्गको मित्रलाई आज लासा भएकोले इष्टदेवले सहयोग गर्ने आफ्नो साथीभाइले सहयोग गर्ने शत्रु हटेर जाने मित्र जुटेर आउने र केही नउठेको सम्पत्ति उठ्ने र अधुरो कामहरू सम्पन्न हुने पनि देखेको छ झ्यालो चरावर्गको मित्रलाई आज लासा यहाँले गरेको गर्नु खोजेको कामहरू अत्यन्तै सफल भएर जाने देखेको छ खिलो कुकुरवर्गको मित्रलाई आज राम्रो यहाँले गरिराख्नु भएको कामहरू अत्यन्त सफल भई यहाँले जुनसुकै काम अगाडि बढाउन सक्नेछ फक्लो बन्जल वर्गको मित्रलाई आज राम्रै छ तपाईँले पनि गर्नु खोजेको कामहरू कुनै त्यस्तो अप्ठ्यारो विघ्नबाधाहरू नआउने देखेको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरीयाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: श्रोताबिन लामा गुरु डुक्पा लामाको राशिफल प्रस्तुतिपछि अब हामी अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक तपाईलाई सुनाउनेछौ कार्यक्रम सुनौलो बिहानी श्रवण गरिरहनु भएको छ तपाईले दोस्रो अंशमा पनि राशिफल सुन्नुभयो लो वर्ग लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्थ्यो लामा गुरु डुक्पा लामा राशिफल अंश पछाडि अब भने तपाईलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईलाई सुनाउनेछौ
3: आज शुक्रबार सदा चाहिँ रेडियो शुभारम्भ बिहान 5 बजे भइसकेको छ 5 बजेदेखि 5:15 रेडियो शुभारम्भ श्रवण गरिसक्नुभयो 5:15 देखि 5:30 स्तुति पुराण कथा श्रवण गरिसक्नु भएको छ 5:30 देखि 6 बजेसम्म भजनहरू 6 बजेदेखि 6:30 सीआईएनबाट साझा खबर सुनिसक्नुभयो अहिले 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ 7 बजेदेखि 7:30 सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ 8 बजेदेखि 8:15 आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ 8:15 देखि 9 बजेसम्म मानव धर्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ 9 बजेदेखि 9:15 सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजे सम्म सैलुङ देउराली, 10 बजे देखि 10:05 सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 सम्म पप गीत, 11 देखि 12 हिन्दी गीत, 12 देखि 1 लोक दोहोरी गीतहरू, 1 देखि 2 बजे सम्म चलचित्रका गीत, 2 देखि 2:15 सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15 देखि 3 बजे सम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3 बजेदेखि 3:15 सम्म उज्यालो 90 नेटवर्कको नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15 देखि 4 बजेसम्म लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजेदेखि 4:15 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 4:15 देखि 5 बजेसम्म लोक पप गीतहरू, 5 देखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6 बजेदेखि 6:30 सम्म रेडियो सैलुङको आफ्नै उत्पादन सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30 देखि 7 बजेसम्म गीतहरू सुन्न सक्नुहुनेछ। 7 बजेदेखि 7:30 सम्म गौरी शंकर दर्पण रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30 देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8 बजेदेखि 8:45 सम्म गीती कथा सुन्न सक्नुहुनेछ। 8:45 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ। 9:15 देखि 10 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 10 बजे आजको सम्पूर्ण सेवा बन्द रहनेछ।
2: श्रोताबिन, तपाईँले भर्खरै रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रम झलक सुनिसक्नु भएको छ। दोलखा र दोलखा आसपासका ज्येष्ठजनहरूकै आवाजमा गुन्जिएका छन् यिनी आवाजहरू। तपाईलाई गुन्जाउने जमर्को गर्दै उपस्थित भइसकेका छौं। श्रोतावृन्द, लोकभजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रूपमा लिने गरिन्छ। सर्वसाधारण जो कोहीले गाउन सक्ने, बुझ्न सक्ने र मनन गर्न सक्ने भएकोले यसको महत्व गाउँ समाजमा धेरै छ। तर पछिल्लो समय युवा पुस्ताहरू लोकभजनबाट टाढिँदै गएका छन्। केही सीमित उमेर समूहकाले मात्र भजन संस्कृति धान्दै धान्दै आइरहेका छन्। आफ्नो लोक संस्कृति धान्दै आउनुभएकी असी नागेकी, दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी आदरणीय ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको यो लोक भजन सुनौ है त।

दोलखा बैतेश्वर गाउँपालिका काभ्रे कालथोक निवासी ज्येष्ठजन ईश्वरी कुमारी भण्डारीको आवाजमा सजिएको यो लोकभजन तपाईँले सुन्नुभयो। उमेरले 80 कटिसक्नु भएकी ज्येष्ठजनको दुःख सुखको साथी नै यही भजन हो। शोक भुलाउने, खुशी साँट्ने, मन बहलाउने र भावना साँट्ने सबै माध्यम यिनै भजनहरू हुने गर्छन्। पुस्ता हस्तान्तरण हुन नसकेपछि मौलिक भजनहरू लोप हुने अवस्थामा पुग्न थालेका छन्। यिनै भजनहरू लोप होलान् कि भन्ने चिन्ता ज्येष्ठ नागरिकमा रहिआएको छ। मौलिक कला र संस्कृति झल्कने थुप्रै लोक भजनहरू गाउँ टोल बस्तीका ज्येष्ठ नागरिकहरूले गाउँदै गाउँदै संरक्षण गर्दै आजको अवस्थासम्म सैलुङ गाउँपालिका वडा नम्बर 8 निवासी ज्येष्ठजन कल्याणी थपलियाको कला पनि हामी सुन्नुहुन्छ।

0: 봐요.
1: मौलिक श्लोक जुन बेला रातभरि जाँतो पिन्नु पर्थ्यो समय कटानीको लागि यस्ता श्लोकहरू गाइने गरिन्थे तर आजभोलि यस्ता श्लोक भजन कुन चराको नाम कसैलाई पनि थाहा नहुन सक्छ यसैले हामीले यस्ता मौलिक भजन मौलिक लोक भजनलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रममा समेट्ने प्रयत्न गरेका छौं विशेष गरी गाउँघरतिर कुनै विशेष पूजा चाडपर्व वा विशेष अवसरमा गाइने लोक भजनहरू बिस्तारै बिस्तारै हराउँदै गए भजन गाउनको लागि ज्ञान साधना र समूह समेत आवश्यक पर्छ अहिले विदेशी र आयातित गीत संगीतमा रम्नेहरूले पुराना र लोक भजनहरूको महत्व उति साह्रो बुझेको पाइँदैन यस्तै कालजयी मौलिक श्लोक तपाईँलाई सुनाउन गइरहेकी छु तामाकोशी गाउँपालिका निवासी ज्येष्ठजन नेत्र कुमारी काफ्लेको

यी कण्ठस्थ श्लोकहरू जो ज्येष्ठजनहरूलाई मुखाग्र छन्। जीवनका भोगाईहरू श्लोक भन्थे, कहावत भन्थे, कहानी भन्थे। दुःख सुख, हाँसो, बिछोड, मिलन सबै ठाउँमा यस्तै प्रसंगहरू जोडिन्थे र त नेपाली संस्कृति भन्थे। देवी देवताका कथाहरू, राजा महाराजाका गाथा वा रामायण, वेद पुराणमा उल्लेख भएका श्लोकहरूलाई आफ्नो सांस्कृतिक परम्परा र लयमा ढालेर समूहमा गाउँदै बजाइने गरिन्छ। भजनका विभिन्न स्वरूपहरू हुन्छन्। बालन, कृष्ण चरित्र, शिव महिमा जस्ता भजनका स्वरूपहरू नेपाली समाजमा लोकप्रिय छन्। साथै सत्ययुग, द्वापरयुग, त्रेता र कलियुगको वर्णन पनि यस्ता भजनहरूमा पाउन सकिन्छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता मित्रमा विशेष धन्यवाद। प्रविधि संयोजनका साथी सुजनलाई आभार सहित कार्यक्रम प्रस्तुता म विनितासँगै सहकर्मी पण्डित बद्रीप्रसाद सापकोटा, लामा गुरु डुक्पा लामा लगायत हामी सम्पूर्ण कार्यक्रम टोली विदा माग्छौं। नमस्कार।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: अरे यही थियो त, कहाँ सरे छ आजकल?
4: रमा, के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
3: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
4: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
3: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
4: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लानचोक बेकरी सामुदायिक

0: त
1: के तपाईं ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। चार दिनमा समस्याग्रस्त सहकारीका 761 बचतकर्ताको 32,86,000 बचत रकम फिर्ता। नेकपा एमालेद्वारा पूर्व भीआईपीहरूले राज्य कोषबाट उपचार खर्च फिर्ता। देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक। र सैलुङ गाउँपालिका वडा नम्बर 8 मा आज शारीरिक मानसिक स्वास्थ्य विशेषज्ञ शिविर हुँदै

0: sip on your extreme energy drink.
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज.
2: अब समाचार विस्तारमा. अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि नेकपा एमाले पूर्व भीआईपीहरूले राज्य कोषबाट उपचार खर्चको रकम फिर्ता गरेको छ. नेपाल राष्ट्र बैंक सम्बन्ध स्रोतका अनुसार 1 जेठ 2083 एमाले 3 पूर्व पदाधिकारीको उपचार खर्च बापत राज्य कोषबाट भुक्तानी भएको रकम फिर्ता गरेको हो. पूर्व राष्ट्रपति डाक्टर राममरण यादव, पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा ओली र झलनाथ खनालको उपचार बापतको झण्डै 4 करोड़ रूपियाँ नेपाल राष्ट्र बैंकमा गएर डिपोजिट भएको हो. प्रचलित कानून विपरीत भीआईपीहरूले विदेशमा गरेको उपचार खर्च राज्य कोषबाट बिहोरिएको भनी गरेको परेको उजुरीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ. गैर कानूनी रूपमा उपचार खर्च भुक्तानी गरिएको विषयमा तत्काल अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्न हाम्रो प्रमुख लगायतका पदाधिकारीहरूमाथि निकै ठूलो दबाव थियो. अख्तियारका एक उच्च पदस्थ कर्मचारीले भन्नुभयो, अप्ठ्यारो नपर्ने गरी समाधानको उपाय निकाल्दै

0: भएको रकम राज्य कोषमा दाखिला गर्ने उपाय निकालिएको देखिन्छ। एमाले पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको नाममा 65,25,000, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा 2,39,35,000 714 रूपियाँ, जलनाथ खनालको नाममा खर्च भएको 81,49,155 रूपियाँ भुक्तानी भएको देखिन्छ। तीमध्ये सबैजसो रकम एमाले पार्टीको खाताबाट नै निकासा भएको स्रोतले जनाएको छ। एकमुष्ट रूपमा सबै रकम 3,85,79,869 रूपियाँ हुन्छ, उहाँले भन्नुभयो। चार दिनमा सरकारले समस्याग्रस्त रहे सहकारीका 761 बचतकर्ताको रकम फिर्ता गरेको छ। सहकारीका 761 बचतकर्ताको 32,86,000 रकम बचत फिर्ता भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ। पहिलो चरणमा 10,000 रूपियाँ भन्दा कम बचत रहेको बचतकर्ताको रकम फिर्ता गरिएको छ। समितिले 4 जेष्ठबाट यस्तो रकम फिर्ता गर्न शुरू गरेको हो। समितिका अनुसार त्यसयता कान्तिपुर सहकारीका 215, शिवशिखर बहुद्देश्य सहकारीका 372, पशुपति सहकारीका 8, नागरिक कल्याण सहकारीका 7, कृषि विकास बहुद्देश्यका 88 र गोर्खा सहकारीका 71 जनाले बचत रकम फिर्ता पाएका छन्। उनीहरू उक्त सहकारीमा 10,000 रूपियाँ भन्दा कम बचत गर्ने बचतकर्ता हुन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले एमालेका सांसद मोहम्मद समीरलाई मन्त्रीमा नियुक्त गर्नु भएको छ। जसपा नेपालका 3 मन्त्रीहरूलाई बर्खास्त गरेर मुख्यमन्त्री यादवले समीरलाई बिना विभागीय मन्त्री नियुक्त गर्नु भएको हो। उहाँको आज केही बेरमा शपथ हुनेछ। मध्य सरकारमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा स्वास्थ्य तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहनु भएको छ। उहाँहरूलाई मुख्यमन्त्री यादवले सत्त समीकरणको फेरबदल हुने भन्दै राजीनामा दिनको लागि भन्नुभएको थियो। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो 7 प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्रचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीहरूको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्याधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सड़कको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि कुनै किसिमको सवारी साधनको दर्ता रोक्न मानसिक देखेमा विभागले आदेश दिन सक्ने कानूनी व्यवस्था छ। सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यले अर्को सूचना जारी नभएसम्मको लागि तत्काल यो निर्णय लागू हुने विभागले जनाएको छ। अब एकैछिन व्यापारिक विश्राम।
1: आज त मेरो जन्मदिन हो नि, केक काट्नु पर्छ है मम्मी।
2: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
3: हाउ, नानीको आज जन्मदिन पो हो। हौ, केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ, पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ, 15 मिनटमा केक बन्छ, ल्याउने।
4: हाम्रा सेवा तथा सुविधाहरू, केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
5: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860859988। पलाञ्चोक बेकारी, साध्यबाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बिमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: स्वागत छ सैलुङ समाचारमा अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू दोलखाको सिंहटी बजारमा मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमा गाली गलोज र जय झगडा गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कालिङचो गाउँपालिका नम्बर 3 सिंहटीमा मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थलमै गाली गलोज र जय झगडा गर्ने दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल सिन्हाले जानकारी दिनुभयो। उहाँको अनुसार पिउ गाउँपालिका नम्बर 4 33 वर्षीय राजकुमार ओली र कालिङचो गाउँपालिका नम्बर 3 33 वर्षीय गौरी श्रेष्ठलाई पक्राउ गरिएको उहाँहरू विरूद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय दोलखाबाट 7 दिनको म्याद थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। दोलखाको कालिङचो गाउँपालिकामा हिजोबाट टूल तथा बस्ती स्तरमा हुने योजना छनौट कार्यक्रम शुरू भएको छ। पालिकामा आगामी आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सहितको नीति तथा कार्यक्रम निर्माणको क्रममा हिजोबाट वडाका बस्ती स्तरमा हुने योजना छनौट कार्यक्रमहरू शुरू गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय शिवकोटीले बताउनुभयो। उहाँका अनुसार योजना छनौट कार्यक्रम आगामी जेठ 15 गतेसम्म सञ्चालन हुनेछ। पालिकाका वडाका बस्तीहरूमा योजना छनौटको लागि भेला छलफल हुने भएकाले सरकारवाला सबैलाई सहभागिताको लागि पालिकाले अनुरोध गरेको छ। दोलखाको सैलुङ गाउँपालिकामा सैलुङमा नाबालिकालाई जबरजस्ती गराउने गरेको आरोपमा धनुषाका एक युवा पक्राउ पर्नु भएको छ। पक्राउ पर्नेमा धनुषाको बटरेश्वर गाउँपालिका वडा नम्बर 21 वर्षीय अञ्जन लामा रहनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सैलुङ क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार युवक सैलुङ घुम्न आएको बेला करिब 15 वर्षीय बालिकालाई नाबालिकालाई करनी गरेको आरोपमा उजुरी परेपछि लामालाई नियन्त्रणमा लिएको हो। घटनाबारे बालिकाका आफन्तले प्रहरीमा खबर गर्नु भएको थियो। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 आज शारीरिक मानसिक स्वास्थ्य विशेषज्ञ शिविर हुने भएको छ। सैलुङ गाउँपालिकाको वडा नम्बर 8 रहेको सैलुङ स्वास्थ्य चौकीको आयोजनामा आज एक दिने शारीरिक मानसिक स्वास्थ्य विशेषज्ञ शिविर सञ्चालन गर्न लागि वडा नम्बर 8 वडा अध्यक्ष धनबहादुर तमाङले जानकारी दिनुभयो। उहाँका अनुसार फिजिसियन डाक्टरको उपस्थितिमा मानसिक रोग सम्बन्धी औषधि सेवन गरिरहेका व्यक्तिहरू राति निद्रा नलाग्ने छटपटी हुने तथा अन्य रोग सम्बन्धी उपचार गरिनेछ। नयाँ वर्षको पहिलो महिनामै जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउदेखि सवारी कार्यवाहीसम्मको क्षेत्रमा सक्रियता बढ़ाएको जनाएको छ। कार्यालयले सार्वजनिक गरेको मासिक विवरण अनुसार चालू मुद्दामा 67 जना प्रतिवादी पक्राउ परेका हुन्। विभिन्न घटनामा 42 जनाले ज्यान गुमाउनु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेमा उक्त अवधिमा 100 वटा मुद्दा दर्ता भएका छन् भने 31 मुद्दा फर्सद गरिएको प्रहरीले जनाएको छ। हालसम्म 69 मुद्दाको अनुसन्धान भइरहेको छ। अब आजको मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायु स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी मधेस बागमती गण्डकी प्रदेशको पहाड़ी तथा हिमाली भूभागमा साधारणतया बादल रही बाँकी भूभागमा आंशिक बादल लागिरहेको छ। गण्डकी प्रदेश र बागमती प्रदेशको थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना भइरहेको छ। आज दिउँसो कोशी मधेस बागमती गण्डकी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी प्रदेशको तराईका भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराईका मुख्य भूभागको मौसम मुख्यतया सफा रहने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। 4 दिनमा समस्याग्रस्त सहकारीका 761 जनाको बचत 61 बचतकर्ताको 32,86,000 बचत रकम फिर्ता। नेकपा एमालेद्वारा पूर्व भीआईपीहरूले राज्य कोषबाट गरेको उपचार खर्च फिर्ता। देशभर नयाँ सार्वजनिक गाड़ीको दर्तामा रोक। र दलाखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 आज शारीरिक मानसिक स्वास्थ्य विशेषज्ञ शिविर हुँदै अवस्थ सैलुङ समाचार अहिलेलाई यति नै अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरैदेखिको उपचार,
0: दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: हार्दिक श्रद्धाञ्जली। यस पौडेल बन्धुको समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
4: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू:
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020।

नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: California. Extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: tamie ko ca swisti yesele.
1: Aya, aya, kasto da dukheko, giya pani shunya cha. Ye budi, malai nanu ko ma lai ja bhanya.
2: Aba kya ko dhami ko ma ni, dhami ko ma hoina aba. Indra Dental Beach Bazar ma lai janu parcha kya timlai?
1: त्यहाँ चाहिँ के हुन्छ नि?
2: त्यहाँ के हुँदैन? म पत्याए सुन त
3: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
4: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
1: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
5: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
7: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
9: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
6: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुका साथै पिसाबको कल्चर पनि गरिन्छ
9: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
6: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट
1: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
1: रागाको मासु पाइने पसल भएको घर सँगै।
3: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह, शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
4: होइन के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
5: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू तामा पीतल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने

नमस्कार। दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रममा आजको पत्रपत्रिका दोलखा र दोलखा आकाशमा स्वागत छ। साथमा छु म धारादेवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले सबका विभिन्न समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दुलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल जेठ महिनाको 7 गते मंगलबार आज प्रकाशित पत्र पत्रिकाले एमाले फिर्ता गरे भीआईपी उपचारको 3.5 करोड़। 4 दिनमा सहकारीका 761 बचतकर्ताले पाए 32,87,000 रकम फिर्ता। मध्य प्रदेशमा नयाँ समीकरण, जसपा र जनमत सरकारबाट बाहिरियो। कांग्रेस एमाले नेकपा गठबन्धन। मध्य प्रदेश विद्युतीय सहित नयाँ गाड़ी दर्तामा रोक। एकै दिन सर्वाधिक आरोही जस्ता प्रसंग जस्ता समाचारलाई पत्र पत्रिकाहरूले विशेष प्राथमिकता दिएका छन् भने अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। एमाले फिर्ता गरे भीआईपी उपचारको 3.5 करोड़। नेकपा एमाले पूर्व भीआईपीहरूले राजकोषबाट गरेको उपचार खर्चको रकम फिर्ता गरेको छ। नेपाल राष्ट्र बैंक सम्बद्ध स्रोतका अनुसार जेठ 1, 2083 एमाले 3 पूर्व पदाधिकारीको उपचार खर्च बापत राजकोषबाट भुक्तानी भएको रकम फिर्ता गरेको हो। पूर्व राष्ट्रपति डाक्टर राममरण यादव, पूर्व प्रधानमन्त्री द्वय केपी शर्मा ओली र जलनाथ खनालको उपचार बापतको झण्डै 4 करोड़ रूपियाँ रकम नेपाल राष्ट्र बैंकमा गएर डिपोजिट भएको हो। प्रचलित कानून विपरीत भीआईपीहरूले विदेशमा गरेको उपचार खर्च राज्यकोषबाट बेहोरिएको भनी परेको उजुरीमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको थियो। गैर कानूनी रूपमा उपचार खर्च भुक्तान गरिएको विषयमा तत्काल अनुसन्धान टुक्याएर मुद्दा दायर गर्न हाम्रो प्रमुख लगायतका पदाधिकारीमाथि निकै ठूलो दबाव थियो। अख्तियारका एक उच्च पदस्थ कर्मचारीले भन्नुभयो, अप्ठ्यारो नपर्ने गरी समाधानको उपाय निकाल्दै खर्च भएको रकम राज्य कोषमा दाखिला गर्ने उपाय निकालिएको देखिन्छ। एमाले पूर्व राष्ट्रपति डाक्टर यादवको नामको 65,25,000, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नामको 2,39,35,714 रूपियाँ र जगन्नाथ खनालको नाममा खर्च भएको 81,39,155 रूपियाँ भुक्तानी भएको थियो। ती मध्ये सबैजसो रकम एमाले पार्टीको खाताबाट नै निकासा भएको स्रोतले बताए। एकमुष्ट रूपमा सबै रकम 3,85,79,879 रूपियाँ हुन्छ। एमाले सम्बन्ध स्रोतका अनुसार पार्टीले नै खर्च बेहोर्ने भनी गोप्य निर्णय भएपछि कति

तहको कारोबारबाट राष्ट्र बैंकमा भुक्तानी भएको बताइएको छ। त्यसमा पूर्व राष्ट्रपति डाक्टर यादवको केही रकम भुक्तानी हुन बाँकी छ। उपचार खर्च बापतको रकम फिर्ता भएपछि एमाले केन्द्रीय कार्यालयका केही नेताहरूले परराष्ट्र मन्त्रालय महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतका कोष तथा लेखा नियन्त्रक कार्यालय र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा रकम डिपोजिट गरिएको प्रमाण पेश गरेको पाइएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। एकै दिन सर्वाधिक आरोही हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन 274 जना आरोही सगरमाथाको चुचुरोमा पुग्नु भएको छ। पर्वतारोहण संचालक संघका अनुसार वैशाख 30 गतेसम्म सगरमाथामा आरोहणको बाटो खुले यता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक 274 जना आरोही चुचुरोमा पुग्नु भएको हो। संघका महासचिव ऋषि राम भण्डारीले भन्नुभयो, आरोहण शुरू भएको पछिल्लो एक सातामा 140 जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकोमा बुधबार एकै दिन 274 जनाले आरोहण पूरा गरेर जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मको सर्वाधिक आरोही हो। पछिल्लो दुई दिन यता हिम आधीको वेग बढ़दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाईमा रहेका थप आरोही शिखरमा पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उहाँले बताउनु भएको छ। त्यसै गरी लुसेमा 50 भन्दा बढ़ी र नुप्सेमा 16 जना भन्दा बढ़ी आरोहीले आरोहण पूरा गरेको समेत उहाँले बताउनु भएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। चार दिनमा सहकारीका 761 बचतकर्ताले पाए 32,86,000 रकम फिर्ता। चार दिनमा सहकारीले समस्याग्रस्त सहकारीका 761 बचतकर्ताको रकम फिर्ता गरेको छ। सहकारीका 761 बचतकर्ताको 32,86,000 बचत रकम फिर्ता भएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ। पहिलो चरणमा 10,000 रूपियाँ भन्दा कम बचत रहेका बचतकर्ताको रकम फिर्ता गरिएको छ। समितिले 4 जेठबाट यस्तो रकम फिर्ता गर्न शुरू गरेको हो। समितिका अनुसार त्यस यता कान्तिपुर सहकारीका 215, शिव शिखर बहुदेश सहकारीका 372, पशुपति सहकारीका 8, नागरिक लगानी सहकारीका 7, कृषि विकास बहुदेश सहकारीका 88 र गोर्खा सहकारीका 71 जनाले बचत रकम फिर्ता पाएका हुन्। उनीहरू उक्त सहकारीमा 10,000 रूपियाँ भन्दा कम बचत गर्ने बचतकर्ता हुन्। समितिका सदस्य सचिव रविन ढकालले बचत फिर्ता पाउनेहरू सम्बन्धित सहकारीमा 10,000 भन्दा कम गर्नेहरू बचत गर्नेहरू रहेका छन्। चार जेठदेखि बचतकर्ताको रकम फिर्ता गर्न शुरू गरिएको हो। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। मधेस प्रदेशमा नयाँ समीकरण। जसपा र जनमत सरकारबाट बाहिरिए कांग्रेस एमाले नेकपा गठबन्धन। मधेस प्रदेशमा नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको नयाँ सत्ता समीकरण बनेको छ। मुख्यमन्त्री कृष्ण यादवले बिहिबार मौजूदा मन्त्री परिषद पुनर्गठन गर्दै जनता समाजवादी पार्टी जसपा नेपाल र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा गरेसँगै यस्तो समीकरण बनेको हो। जनमत पार्टीले यस अगाडि नै सरकारबाट समर्थन फिर्ता लिए पनि उसका मन्त्रीहरूले राजीनामा दिएका थिएनन्। तर हिजो नेपाली कांग्रेसलाई साथमा लिएर सरकार पुनर्गठन गर्ने तयारी गरेपछि जनमतका मन्त्रीहरूले राजीनामा दिनुभएको हो। जसपा नेपालबाट मन्त्रीहरू मनिष सुमन र राजु गुप्ता तथा जनमत पार्टीका महेश यादव र वसन्त कुशवाहा रहनु भएको थियो। केन्द्रमा भएको शीर्ष तहको सहमति अनुसार प्रदेशमा कांग्रेस एमाले र नेकपाको नेतृत्वमा सरकार गठन गर्ने निर्णय भए बमोजिम मधेस प्रदेशमा पनि मधेसवादी दलहरूलाई बाहिर राखेर तीन दलको नयाँ
सरकार बनाइएको हो। मन्त्री परिषद पुनर्गठनसँगै नेकपा एमाले सरकारमा सहभागी भएको छ। एमालेका तर्फबाट मोहम्मद समीमलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ भने उहाँले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। मुख्यमन्त्री यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने तयारी गर्नुभएको छ। यसअघि एमालेका प्रदेश सांसद सरोज यादव एक रिसोर्टमा शपथ लिएर मुख्यमन्त्री बन्नुभएको थियो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। कर तथा ऋण व्यवस्थापनमा संरचनागत सुधार गर्न विज्ञहरूको सुझाव। विज्ञहरूले अर्थतन्त्र चलायमान बनाउन मूल्य अभिवृद्धि कर भ्याट दर घटाउन व्यक्तिगत आयकर छूटको सीमा बढ़ाउन र कर तथा ऋण व्यवस्थापन संरचनामा सुधार गर्न सरकारलाई सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बजेटमाथिको छलफलका क्रममा करविद रूपा खड्काले 13% भ्याट दरलाई घटाएर 12, 11 वा 10% ल्याउनु उपयुक्त हुने बताउनुभयो। उहाँले बजारमा माग बढ़ाउन सकारात्मक व्यावसायिक वातावरण सिर्जना गर्न कर संरचनामा समग्र विश्लेषण आवश्यक रहेको बताउनु भएको छ। अर्थवेत्त चन्द्रमणि अधिकारीले मध्यम वर्ग र निम्न मध्यम वर्गको बढ़दो जीवन यापन खर्चलाई ध्यानमा राख्दै व्यक्तिगत आयकर छूटको सीमा कम्तीमा 10-12 लाख रूपियाँसम्म पुर्याउनु पर्ने बताउनुभयो। अहिले दम्पतिका लागि 6 लाख र एकल व्यक्तिको लागि 5 लाख रूपियाँ मात्र कर छूटको सीमा रहेकोमा यो अत्यन्त न्यून भएको उहाँको भनाइ छ। पूर्व सचिव दीर्घराज बैनालीले आन्तरिक ऋण उठाएर तलब र भत्ता तथा चालू खर्चमा प्रयोग हुने अहिलेको प्रवृत्तिलाई सुधार गर्दै ऋणलाई निश्चित आयोजना वा कार्यक्रमसँग जोडेर उठाउने प्रणाली विकास गर्नुपर्ने बताउनु भएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले लेखेका छन्। विद्युतीय सहित नयाँ गाड़ी दर्तामा रोक। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्ता रोक लगाएको छ। बढ़दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले नयाँ गाड़ी दर्तामा रोक लगाएको हो। यातायात व्यवस्था विभागले हिजो 7 प्रदेशका सम्बन्धित मन्त्रालय र सबै पालिकालाई पत्रचार गरेर विद्युतीय सहित सार्वजनिक गाड़ीको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। इन्धनको बढ़दो मूल्य र गाड़ीको अत्याधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्दै सार्वजनिक गाड़ीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णय भएको विभागले जनाएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। अब दोलखा र आसपासका गतिविधिहरू। दोलखाको सिंहटी बजारमा मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमा गाली गलौज र झैझगडा गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको कालिङचोक गाउँपालिका नम्बर 3 सिंहटीमा मादक पदार्थ सेवन गरेर सार्वजनिक स्थानमै गाली गलौज र झैझगडा गर्ने दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मिगु गाउँपालिका नम्बर 4 33-वर्षीय राजकुमार ओली र कालिङचोक गाउँपालिका नम्बर 3 33-वर्षीय गौरी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। दोलखाको कालिङसो गाउँपालिकामा हिजोबाट टोल तथा बस्ती स्तरमा हुने योजना छनौटको कार्यक्रम शुरू भएको छ। पालिकामा आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सहितको नीति तथा कार्यक्रम निर्माणको क्रममा हिजोबाट वडा स्तरमा हुने योजना छनौट कार्यक्रम शुरू गरिएको गाउँपालिकाले जनाएको छ। दोलखाको सैलुङमा नाबालिकालाई जबरजस्ती गरौनी गरेको आरोपमा धनुषाका एक युवक पक्राउ पर्नु भएको छ। पक्राउ पर्नेमा धनुषाको बटरेश्वर गाउँपालिका वडा नम्बर 1 21-वर्षीय अञ्जन लामा रहनु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्री राम तिमल सिन्हाले जानकारी दिनुभयो। उहाँलाई जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले सैलुङ क्षेत्रबाट पक्राउ गरेको हो। दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर 8 शारीरिक मानसिक स्वास्थ्य विशेषज्ञ शिविर हुने भएको छ। सैलुङ गाउँपालिका वडा नम्बर 8 रहेको सैलुङेश्वर स्वास्थ्य चौकीको आयोजनामा जेठ 8 अर्थात आज एक दिने शारीरिक मानसिक स्वास्थ्य विशेषज्ञ शिविर सञ्चालन गर्न लागि वडा नम्बर 8 वडा अध्यक्ष धनबहादुर तमाङले जानकारी दिनुभयो। नयाँ वर्षको पहिलो महिनामै जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्दामा फरार प्रतिवादी पक्राउदेखि सवारी कार्यवाहीसम्मका क्षेत्रमा सक्रियता बढ़ाएको जनाएको छ। कार्यालयले सार्वजनिक गरेको मार्षिक विवरण अनुसार चालू मुद्दामा 67 प्रतिवादी पक्राउ पर्नु भएको हो।
यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैनुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हार्दिक श्रद्धांजली। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढालबहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धुकुल समाज परिवार।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याबोल्ला टासिदेले नमस्कार सेवा जोरले जजुलोपा स्याउदाई बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागादाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागादाव महिनामा न्यूनि व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनि व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 92 67 1

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

पृथ्वी आमाका सन्तान हौ, हामी पनि उनैका सन्तान हौ। र यो सबै के छ त भन्दाखेरि 84 लाख जुनीमा गएपछि चाहिँ भोग त उनीहरूलाई लाग्छ र खाना उनीहरूलाई नै पर्छ, बसोबासको व्यवस्था उनीहरूलाई पनि चाहिन्छ, सबै कुरालाई, प्राण हो, प्राणलाई सब कुछ चाहिन्छ, देहलाई चाहिँदो चाहिने होइन रहेछ, चाहिने प्राणलाई रहेछ। र हामी के छौ त भन्दाखेरि पशु पन्छीहरू विवेकशील बुद्धिजीवीहरू छन्, उनीहरूलाई ज्ञान उपलब्ध हुँदैन, तर उनीहरू भित्र दया छ, प्रेम छ, भावना छ, होइन, एकले अर्कालाई आहारा लगेर खुवाउने, होइन, खोजी खोजी लगेर अर्कालाई आफ्नो बालबच्चालाई खुवाउने, पालन पोषण गर्ने, त्यो सबै प्रेम उनीहरूमा पनि छ। र मानवमा भिन्नता के छ त भन्दा, मानवले भिन्नता भनेको चाहिँ शास्त्र नीति अनुसारले चल्नु पर्ने मानवको कर्तव्य हो। तर आज के भइरहेछ भन्दाखेरि शास्त्र नीति भन्ने कुरा त कता गयो कता गयो। हामीलाई यो मनभित्र के भइरहेछ त भन्दा 21औं शताब्दी भनेर हाम्रो मनभित्र आइरहेको छ। चाहे जति नै शताब्दी अगाडि बढे पनि, चाहे जुनै युग परिवर्तन भएर आए पनि, के छ त भन्दाखेरि पृथ्वी त उनै हुन्, आकाश उनै हुन्, चन्द्र सूर्यहरू उनै हुन्, तारागणहरू उनै हुन्, धरतीबाट उब्जिने अन्न पानी सबै कुरा उनै हुन्, कुनै कुरा चाहिँ नि फरक छैन। किनकि धरतीबाट त्यही अन्न, त्यही फलफूल, त्यही पानी, त्यही हावा अक्सिजन उत्पन्न भइरहेको छ। र हामी हजुर हामीलाई पालन पोषण भगवानको दया कृपाद्वारा सबै प्राणीलाई पालन पोषण यही धरती आमाले गरेको छ। र हामीमा चाहिँ के छ भन्दा पशु पन्छीमा दया मात्रै छ, उनीहरूको आफ्नो जातित्व अनुसारको आहारहरू खाने ओर्ने घुम्ने रमाउने जीवनमा आनन्दै आनन्द, न उनीहरूले काम गर्नुपर्छ, न उनीहरूलाई केही बिग्छ, आनन्दपूर्वकले जीवन बितेको छ, परमात्माले दिएको छ, खाएको छ, बाँचेका छन्। तर हामीमा चाहिँ के भइरहेछ भन्दाखेरि हामीलाई आजलाई भएर पुग्न पुग्ने, भोलिलाई भएर नपुग्ने, वर्षौंभरिलाई भएर पनि नपुग्ने, मानिसमा चाहिँ अलिकति लाचारपन बढी भएको छ। किनकि हामी लाचारपन चाहिँ केमा हुनु पर्थ्यो त भन्दाखेरि मानवको जीवन खाना पिनको लागि मात्र होइन, मानवको जीवन कि शास्त्र नीति अनुसारले हामीलाई चल्नको निमित्त भनेर, हाम्रो कानून भनेकै शास्त्र हो, नियम भनेकै शास्त्र हो। शास्त्रले पनि कुनै कुरा बेइमानी नराम्रो कर्म गर्नु भनेर शास्त्रले भन्दैन, तर के छ भनेदेखि शास्त्रले पनि सत्यमा चल्नु भनेर भन्छ, कानूनले पनि सत्यमा चल्नु भनेर भन्छ, कानून नै शास्त्र हो। र हामी के भइरहेछौ भन्दाखेरि शास्त्रलाई अहिले आएर हामीले रमाइलोमा परिणत गर्यौं, हामीले मान्ने मात्रैमा हामीले विकल्प गर्यौं, त्यस कारणले गर्दाखेरि हामीले त्यसलाई बुझ्ने कोसिस गरेनौ। किनभने शास्त्रभित्र महत्वपूर्ण कुरा हुन्छ, मान्छेको आधार नै शास्त्र हो। किन भन्दाखेरि त्यत्तिकै महान पुरुषहरूले शास्त्र बनाएर छोडेको होइन, हर मानवको उद्धार होस् भन्नको निमित्त भनेर चार वेद छ शास्त्र 18 पुराण रचना गर्नुभयो र छोडेर जानुभयो। आज त्यही चिज

जीवलाई हामीले जान्न नसकेर फेरि धरतीमा महान पुरुषले अवतार लिनु पर्यो। अवतार लिएर पनि संसार व्यापक प्रचार गर्दा गर्दै विश्वभरि नै सन्त महात्मा पठाएर प्रचार गर्दा गर्दै हरेक माध्यमबाट टिभीबाट मोबाइलबाट हरेक गरेर चाहिँ मानवलाई सम्झाउन भनेर कति प्रयास गर्नुभएको छ कि यो मानव धर्मले। तर आज हजुर हामीलाई किन यो तिनी दिमागभित्र नपसेको होला, किन चाहिँ यो हाम्रो मनले सम्झिन नसकेको होला, किन भन्दा हामी पूजा पाठ यज्ञ यसैमा भङ्कारिएर यसैमा हामी रुमलिएर यसैमा हामी माया मोह यसैमा हामी रुमलिएर हामी दिन बिताएका छौँ। किनकि हामीले गर्नुपर्ने कर्तव्य के थियो भन्दाखेरि हामीले गर्नु कर्तव्य त धर्म पूजा गरेका भरले मात्र हुनेवाला होइन, यो चाहिँ हाम्रो जीवन कल्याण होस्, रोग व्याध नलागोस्, ऐश्वर्य उपलब्ध होस् भन्नको निमित्त यसरी चाहिँ गरिएका कार्यहरू हुन्। र भने कतिपयले यो पनि गर्छन्, मेरो यो काम सफल होस् हे देवता हो भनेर हरेक मन्दिर मन्दिरमा कसैले पाठी भाकल गर्ने, कसैले बोक्का भाकल गर्ने, कसैले परेवा भाकल गर्ने, कसैले चाहिँ भने लाखपत्ती बाल्नेछु भन्ने, यस सबै भुवरीमा मानव अगाडि बढिरहेको छ। किनकि आफ्नो काम भगवानलाई मेरो यो काम सफल गरिदेऊ भनेर काम लगाएर हजुर हामी आज जियाला दिनेमा पुगेका छौँ भगवानलाई। जसले हामीलाई पालन पोषण गरेको छ, जसले हुर्काई बढाई गरेको छ, हामीलाई जसले यो जीवन निर्वाह गरिदिएको छ, उसैलाई हामी जियाला दिनेमा पुगेका छौँ। किन भन्दा हाम्रो विवेकले कस्तो चाहिँ काम गरिरहेको छ, दुःख लाग्दो कुरा। त तपाईँ हामी जातित्वमा धेर भर पर्ने, पार्टी दृष्टिकोणमा धेरै भर पर्ने, फलानु फलानु पार्टीको, फलानु फलानु जातिको, यस्तो किसिमको भावना लिएर फलानु धनी फलानु मान्यजन यस्तो किसिमको भावना लिएर आज हजुर हामी कता गयौं कता गयौं, जानुपर्ने कता थियो। र दया धर्म भन्ने कुरा त दयाबाट उत्पन्न हुन्छ, धर्म भन्ने कुरा प्रेमबाट उत्पन्न हुन्छ, धर्म भन्ने कुरा भावनाबाट उत्पन्न हुन्छ। कुनै धर्म कुनै पूजा पाठले मात्रै होइन, पूजा पाठले त हजुर हामीले वरदान माग्छौँ नि, पशुपतिमा दर्शन गर्न गयौँ भने पनि हे भगवान मेरा परिवारलाई मेरा शाखा सन्तानलाई रोग व्याध नलागोस्, सुख होस् होइन, ऐश्वर्य होस्, हामी यस्तै यस्तै भावना लिएर यस्तै यस्तै कुराहरू गर्छौँ। हरेक मन्दिरमा गएर चाहिँ नि हामी वरदान माग्छौँ होइन, पाँच रुपियाँ चढाएर ऐश्वर्य माग्छौँ, हाम्रो भावना यस्तै किसिममा जीवन बहिरहेको छ। गर्नुपर्ने कर्तव्य के थियो, किनकि हामीले यस्ता किसिमले त हाम्रो उद्धार हुँदो रहेन चढ, किन भन्दा जे सौ चन्दा उगजे सूरज चढै हजार, यता चाँदना हो दिया गुरु बिना घोर अन्धकार भनेर भनेको छ। गुरुको बिना, ज्ञानको बिना, त्यो शास्त्रले बताएको ब्रह्म ज्ञानको बिना मानव अन्धकारमै रहन्छ भनेर शास्त्रले बताइदिएको छ। मानव अन्धकारको भुम्बरीमा भौतारिरहेको हुन्छ भनेर यसरी शास्त्रले नै बताइदिएको छ। फेरि पनि हजुर हामी त्यसलाई खोजी गर्ने हामी प्रयासै गर्दैनौ, किन हो किन, किनकि शास्त्र नीति मानवको उद्धार गर्न भनेर बनेको हो। शास्त्र कुनै पढ्दैमा धर्म हुने चिज होइन, शास्त्र पढेर बख्यान गर्दैमा धर्म हुने चिज होइन, शास्त्रभित्र महत्वपूर्ण कुरा छ।
हामीले यज्ञ गरेर हामीले खर्च गरे अनुसारले त्यो खर्चको सार लागोस् भन्न चाहन्छु म। शास्त्रभित्र महत्वपूर्ण कुरा त्यसलाई बुझ्ने कोसिस गरौं भन्न चाहन्छु म। र त्यस कारणले गुरु बिना घोर अन्धकार भनेको छ, गुरु नभइकन यो भवसागर पार हुँदैन भनेर शास्त्रले यो बताइदिएको छ। फेरि हामी के गरेका छौ भन्दाखेरि बल्ल बल्ल जीवनमा एकचोटि वर्तमान कार्यक्रम गरिन्छ, गायत्री मन्त्र दिनुहुन्छ, उहाँलाई हामी गुरु मान्छौ, तर कसरी मान्यौ त? वर्तमान गरेको एक हप्ता पछाडि हेर्यो भने गलामा जनै हुँदैन। गायत्री जप्नु भन्ने त कता हो कता, गलामा जनै हुँदैन। गुरुको मर्यादा हामीले राखेका छौ त। त्यस कारणले गर्दाखेरि गुरु के हो त भन्दा गु माने अन्धकार र रु माने प्रकाश। यो अन्धकारको संसारबाट प्रकाशमा लैजान सक्ने क्षमतावाला गुरुलाई हामीले गुरु मान्नु पर्छ। जुन गुरुको माध्यमद्वारा परमधामको प्राप्त होस्, जुन गुरुको माध्यमद्वारा त्यो परमपिता परमात्माको दर्शन गराउन सकुन्, हामीलाई त्यो दर्शन गराउन सक्ने गुरु चाहिएको छ। हामीलाई भानको मात्रै एउटा भनाईको मात्रै गुरुले हामीलाई काम बन्दैन। हामीलाई के चाहिएको छ भन्दाखेरि हामीलाई त्यो परमपिता परमात्मा दर्शन गराउने गुरु चाहिएको छ। के त भन्दा एउटा विचार गरौं कि मानवको हृदयभित्र त्यो परम प्रकाश छ, त्यसैको कारणले गर्दाखेरि नै मानव जीवित भएर हिँडेको छ, बोलेको छ, हिँडेको छ, चलेको छ। तपाईँ हामी यसै विचार गरौँ न, हजुर हाम्रा घरमा रेडियो छ, टिभी छ, अनि त्यो टिभी पनि रेडियो पनि पाठ पूर्जा सबै राम्रा छन्, नयाँ नयाँ छन्, केही बिग्रेको छैन, बोलिरहेको हुन्छ, हरेक किसिम कतै भजन कतै के नाना किसिम बोलिरहेको हुन्छ। जब बत्ती जान्छ न टिभी बोल्छ न रेडियो बोल्छ। हेर्नुहोस् त हजुर, हामी विचार गरौँ, बत्तीको बिना एउटा प्लास्टिकले बनाइएको रेडियो, बत्तीको बिना एउटा प्लास्टिकले बनाइएको टिभी, त्यस्तो चिज बत्तीको छैन्जालो बोल्छ, तर जब बत्ती जान्छ उसँग बोल्ने हिम्मत हुँदैन। किन भन्दा उसको प्राण नै बत्ती थियो भने। हजुर हामी पनि विचार गरौँ त, त्यो बत्तीको बिना हाम्रो शरीर चाहिँ के चलेको होला त? त्यो प्रकाशको बिना के हाम्रो शरीर चलेको होला त? त्यस कारणले हजुर हाम्रो भित्र त्यो परम प्रकाशको जुन इलेक्ट्रिक जुन छ, त्यो ईश्वरसँगको माध्यमसँग जोडिएर चार्ज हुन्छ, र उसैको कृपाद्वारा नै हजुर हामी बोल्ने, हिँड्ने, यताउता गफ गाफ होइन, भजन कीर्तन सबै कुरा गर्ने पावर उसँगको सम्बन्धबाट हजुर हामीलाई छ। जब उसको सम्बन्धबाट हामी विच्छेद हुन्छौ, जब त्यो लाइन जान्छ, तब के हुन्छ भन्दा फ्युज भएको चिम बराबरको यो शरीर हुन जान्छ र शरीरको काम छैन। किनकि म आफूलाई अनुभव हुँदैछ कि म त्यही बेलाको मान्छे हो, म बुढो भएको छुइनँ, आफूलाई आफ्नो अनुहार आफैले नदेखिने, म जस्ताको तस्तो छु भन्ने कुरा आफूलाई महसुस हुन्छ। तर गर्दै जाँदा शरीरले सार दिँदैन, अनि थाहा लाग्छ कि अब मेरो शरीर चाहिँ बुढो भएछ। म बुढो भएछु भन्ने कुरा होइन, मेरो शरीर चाहिँ बुढो भएछ। अब के गर्नुपर्छ भन्दा यो बुढो भएको शरीरलाई हामीले परिवर्तन गरेर नयाँ शरीर धारण गर्नुपर्ने अवस्था हुन्छ। किनकि र शरीर बुढो हुने रहेछ, मान्छे बुढो हुने होइन, प्राण बुढो हुँदो रहेनछ। न प्राण बालक हुन्छ, न जवानी हुन्छ, न वृद्ध हुन्छ। सबै कुरा हुने त यो के रहेछ त भन्दाखेरि, जस्तो हरेक किसिम मिसिनियर चिजहरू केही वर्ष चलाएपछि थोत्रा भएर कबाडीमा जान्छन्, त्यस्तै किसिमको शरीर पनि कबाडीमा जाँदो रहेछ।
र त्यही कारणले यो शरीर पुरानो छोडेर नयाँलाई धारण गर्नुपर्ने रहेछ। त्यस कारणले गर्दाखेरि यो जीवन के को लागि बनेको त भन्दा, मानव जीवन के को लागि बनेको त भन्दा, खाना पिना सोजाना सब काम है पशु समाना, क्यों देह मनुजकी धारी रे हरि भजन करो सुखकारी रे भनेको छ। खाना पिना सबै कुरा त हरेक प्राणीले गरेको छ नि, बिना कामै कुनै प्राणीले केही काम गर्दैन, तर सबैको पेट भरिएको छ। मान्छे बाहेक अरु प्राणीले काम गर्दैन, मान्छेलाई नै हो काम गरेर खानु पर्ने। त्यस कारणले गर्दाखेरि धेरै लोभ लालच लाग्ने पनि मानवलाई नै हो। र मानव चाहिँ खास मानव हुनुको अर्थ के थियो त भन्दा, परमात्माले त्यो शास्त्र छोडिदिनु भयो अनि तै पनि मान्छे त्यतापट्टि लागेन, होइन, खुल्ला लिखित गरेर त्यही शास्त्रमा ब्रह्म ज्ञानको महिमा चर्चाहरू लेखिदिएको छ। गीता हेर्नुहोस् त, अनि त्यो ब्रह्म ज्ञान पढेर ब्रह्मानन्द किताब पढेर हेर्नुभयो भने हजुरलाई सबै कुरा त्यति पढिसकेपछि सर्लङ्ग हुन्छ। त्यति सरलसँगले समयका महान पुरुषले यो धरतीमा छोडेर गएका थिए, तर आज हजुर हामी त्यतापट्टि मनै गएन, किनकि त्यो शास्त्र कुनै पशुको लागि होइन, पन्छीको लागि होइन, जनावरको लागि होइन, कुनै रुख वृक्ष झारपातको लागि होइन। हो, सबैलाई सुनाउनु त पर्छ, तर के छ त भन्दाखेरि त्यो ज्ञान अनुभूति गर्न उनीहरू संख्यामा त छैन, मात्र मानवसँग छ त्यो ज्ञानको अनुभूति गर्नलाई। त्यस कारणले गर्दाखेरि तपाईँ हामी के गरौं त भन्दाखेरि, यो देहरूपी प्रसाद 84 लाख जुनीलाई होइन भोग्दै भोग्दै आएर आज मानव जुनी बहुत करोडौं वर्ष पछाडि आज हजुर हामीले मानव जुनी पाएका छौ, सुवर्ण अवसर पाएका छौ। त्यो ज्ञानको अनुभूति गर्ने मौका मिलेको छ, त्यहाँबाट पनि नभएर त्यसलाई मान्छेले माया मोह र लोभ लालचमा डुबेर शास्त्रलाई बिर्सिदियो, त्यसलाई बुझ्न सकेन भनेर मानिसले फेरि परमात्माले के गर्नुभयो भन्दा, सम्झाउनको निमित्त भनेर आफै यो धरतीमा आउनुभयो। दुःख सुख हजुर हाम्रो जस्तै भोग्दै भोग्दै यो धरतीमा जन्म मरणको चक्करमा पर्दै उहाँ आएर फेरि सम्झाउँदै हुनुहुन्छ। संसारमा सन्त महात्मा पठाउनु भएको छ, फेरि पनि हजुर हामी के छ त भन्दा, फेरि त्यही माया जालमै हामी दौड धुप गरिरहेका छौ। हामीलाई त्यही लोभ लालचले हामीलाई चाहिँ बर्बाद गरिरहेको छ। त हजुर हामी के भन्न चाहन्छु म भन्दाखेरि, हजुर हामी विवेकशील प्राणी हो, मानव भन्ने कुरा विवेकशील प्राणी भनेर शास्त्रमा लेखिदिएको छ। तर विवेकशील प्राणी हुँदा हुँदै पनि आज हरेक पशु पन्छीमा विवेक पाइयो, होइन, हरेक प्राणीमा विवेक पाइयो, तर हजुर हामी चाहिँ आज के भइरहेको छ भन्दा, लोभ लालचमै जीवन बितेको छ। कता कता भुमरीमा कुन बाटो हिँड्नु पर्ने थियो, कुन बाटो हिँडिरहेका छौं, संसारका भुमरीमा हा घुमी घुमी बाटो कता हो कता, देख्छौ हामीहरू यी धनजन सबै सुन्दर तरुका लता। यो मानव जीवन त के को लागि भन्दाखेरि, मोक्षको दरवाजा भनेर यसलाई मानव जीवनलाई बताइयो। र यो ज्ञान यस्तो चीज हो जुन ज्ञानको माध्यमद्वारा हजुर हामी सरासर यो धरतीबाट मोक्ष गति प्राप्त गर्न सक्ने यति महान ज्ञान छ। तर आज हजुर हामीले ज्ञान लिएर पनि यो ज्ञानलाई कदर गर्न सकेनौ, किनकि भूल हाम्रो हो, परमात्माको कृपा त हामीमा बहुत भएको थियो। शास्त्र लिएर छोडिदिनु भयो समयका महान पुरुषले, त्यहाँबाट पनि नभएर आएर अहिले फेरि जन्म लिएर आएर यही कुरालाई बुझाउँदै हुनुहुन्छ नेपाल मानव धर्म सेवा समितिले र श्री सद्गुरुदेव सतपालजी महाराज विश्वव्यापी रूपमा चाहिँ प्रचार गर्दै हिँड्नु भएको छ। हे मानव, यो तिमीहरूलाई छोडिदिएको शास्त्र
तिमीहरूले त्यसलाई पल्टाउन खोज्न सकेनौ र यो शास्त्रमा त यति महत्वपूर्ण कुरा छ, योलाई नभुल, यसलाई अपनाऊ भनेर तिमी सम्झाउँदै हिँड्नु भएको छ। सारा संसारलाई टिभीको माध्यमबाट, मोबाइलको माध्यमबाट हरेक ठाउँमा मानवलाई सम्झाउन कोसिस गर्नुभएको छ, तर के गर्नु, विडम्बना यो छ। अहिलेको युग जमानामा सम्झाउन कसैले कसैलाई नसक्ने रहेछ। मै पनि यहाँ एफएममा किन आएको त भन्दाखेरि सन्त महात्माको आज्ञालाई शिरोपर धारण गरेको, गुरु महाराजको ज्ञानलाई प्रचार गर्ने अवसर मिलेको छ। त्यसकारणले यही कुरालाई चाहिँ नि मैले मनोनयन गर्दै यही कुरालाई मेरो आफ्नो कर्तव्यलाई निभाएको हो। सन्त महात्माको आज्ञालाई पालन गरेको मात्र हो। र किनभने कोही कोहीले, कसै कसैले जो भाग्यशाली होला या कसैको विवेकले काम गरेछ भने एका दुईले सुनेर परिवर्तन हुन पनि सक्नुहुन्छ कि भन्ने आशा लिएर। र हजुर, हामी के छ त भन्दा यो जीवन, यो हजुर हामीले यो जीवनमा परिवर्तन हुन अति जरुरत छ। किन जरुरत छ भन्दाखेरि यो शरीर चाहिँ तपस्वीको लागि हो, किनकि हामीले हरेक कुराबाट बुझ्नु पर्दाखेरि यो पहिला पहिलाको बाराखरी किताबमा लेखेको हुन्छ, पहिला पहिलाको पुरानो बाराखरी किताबमा सुरुमा कख पढ्ने किताबमा लेखेको हुन्थ्यो, झल लल तेस्रो नजर खुलाई झटपट देख्न सकुँ सलाई। हेर्नु त त्यहाँ के भनेको छ भने झल लल तेस्रो नजर खुलाएर ल हेर्नु भनेर भनिन्छ। अब यतापट्टि हामी गायत्री मन्त्र जपेर जब उठ्ने बेला हुन्छ नि, अम्लाबाट त्रिनेत्र बनाएर दर्शन गर्ने चलन छ। महादेवको स्वयंको पनि त्रिनेत्र छ भनेर नमुना देखाइएको हुन्छ तस्विरमा, भने त्रिनेत्र बिना ईश्वरको दर्शन गर्न पाइँदो रहेनछ। हेर्नु, त्यस कारणले गर्दाखेरि तपाईँ हामी पूजारा रात अक्षताले पूजा गरेका भरमा परमात्मा पाउन सक्दैनौ। हामी त्यही विश्वासमा मात्रै भगवानको पूजा गरे धर्म भयो होला भन्ने हाम्रो भावना, त्यही विश्वासमा हामीले जीवन बिताएका छौ। तर परमात्मा प्राप्त गर्नको निमित्त त्रिनेत्रको बिना हामीले पाउन सक्दैनौ। त्यस कारणले गर्दाखेरि के गरौं त भन्दाखेरि त्रिनेत्र बिना हाम्रो मोक्ष हुँदैन, त्रिनेत्र बिना ईश्वरको दर्शन हुँदैन, यी दुई आँखाले हामीले ईश्वर देख्न पाउँदैन। हामीले हो शिला देख्न पाउँछौ, यो संसार यो कस्तो छ भन्दा यो संसार नाशवान शरीर संसार देख्न पाउँछौ, नाशवान शरीर देख्न पाउँछौ। जति पनि यी दुई आँखाले देखेको थिए कुनै पनि सत्य हुन सक्दैन, सबै नाशवान हो, खण्डित हुन जान्छ। एक दिन न एक दिन सूर्यले पनि रोकिने दिन आउन सक्छ, धरतीले पनि रोकिने दिन आउन सक्छ। एक दिन न एक दिन यस्तो समय नआउला भन्न सकिँदैन। अहिले युग कस्तो किसिमको आइरहेछ, कोलाहलको युग। र हजुर, हामी सुवर्ण अवसर छ यतिखेर, किनभन्न अहिले सन्त महात्मा व्यापक प्रचारमा हिँड्नु भएको छ, गुरु महाराजजी व्यापक प्रचारमा हिँड्नु भएको छ। र यो ज्ञान कुनै नौलो चिज होइन, हाम्रा पुराना शास्त्रहरू भित्र रहेको त्यो ब्रह्म ज्ञानलाई यति विश्वास लाग्दैन भने गीता पल्टाएर हेर्नु, गरुड पुराण पल्टाएर त हेर्नु, ब्रह्म ज्ञान भन्ने चिज के रहेछ त्यो ज्ञानलाई दर्शाउन भनेर, त्यही पुराना शास्त्रहरूको ज्ञानलाई दर्शाउन सम्झाउन भनेर आज महानपुर धरतीमा संसार चाहिँ दौडिरहनु भएको छ। त्यस कारणले हजुर, हामीले त्यो ज्ञानलाई प्राप्त गरौं, र किनकि त्यही ज्ञानको माध्यमद्वारा मात्रै हजुर हाम्रो भित्र रहेको ईश्वरको दर्शन हुन्छ, त्रिनेत्रद्वारा मात्रै ईश्वरको दर्शन हुन्छ। दर्शनको बिना हजुर हामी मोक्ष गति प्राप्त गर्न सक्दैनौ।
पूजा आज यज्ञ गरौंला त्यो पुण्य नहोला होइन होला त्यसको पुण्यको फल केही समय स्वर्गमा बसेर भोग गरेपछि फेरि यही धरतीमा जन्म मरणको चक्करमा हजुर हामीले पर्नै पर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि यो कुरालाई हामीले ध्यानमा दिँदै के गरौं त भन्दाखेरि हजुर हामी के गरौं त भन्दाखेरि यो आत्मज्ञान यसलाई ब्रह्म ज्ञान पनि भनिन्छ। यसलाई चाहिँ गीतामा पनि आत्मज्ञान भनेको छ, ब्रह्मानन्दमा पनि आत्मज्ञान भनेर भनिएको छ। त्यस कारणले यो आत्मज्ञानलाई प्राप्त गरेर आफूभित्र भएको ईश्वरलाई प्राप्त गर्नको लागि के हुनु पर्यो त भन्दाखेरि एकाग्र हुनु पर्यो, धैर्यता हुनु पर्यो, मनमा शान्ति लिनु पर्यो, चञ्चल हटाउनु पर्यो। हामी दुःख पाएका चञ्चलकै कारणले हो, मनलाई चञ्चल हुनको कारणले मनको आधार पाएनौ, मनलाई टेकाउने ठाउँ पाएनौ, त्यही कारणले हामी दुखित छौं आज। र हेर्नुहोस् कि हामी सुखी बन्नको निमित्त त हामीलाई के गर्नु पर्यो त भन्दाखेरि मनलाई धैर्यता राख्ने विकल्प एउटै छ, किनकि त्यो आत्मज्ञानको बिना, त्यो नामको बिना हजुर हामीले मनलाई धैर्यता राख्ने ठाउँ पाउँदैनौ। किनकि त्यो नाम एउटा कस्तो चिज छ भन्दाखेरि एउटा घिर्लिङको उदाहरण दिन चाहन्छु, र त्यो घिर्लिङ जुन घिर्लिङ छ हुन्छ लठ्ठामा झुन्डिरहेको हुन्छ, एउटा तारको लठ्ठा टाँगेको हुन्छ, त्यसमा घिर्लिङ झुन्डिएको हुन्छ, अनि त्यो घिर्लिङ चलिरहेको हुन्छ जस्तै गरी त्यस्तै हजुर हाम्रो यो शरीर रूपमा भित्र प्रवेश गरेको जुन प्राण रूपी लठ्ठा छ, त्यो लठ्ठामा देह रूपी केबुल कार झुन्डिएको छ, र त्यो केबुल कार त्यही प्राण रूपी लठ्ठामा वारी पारी गरिरहेको हुन्छ, घुमिरहेको हुन्छ, चलिरहेको हुन्छ। र त्यसमा पनि के छ भन्दा ईश्वरीय कृपा चाहिन्छ, त्यत्तिकै यो प्राण देहमा रहन सक्दैन, त्यत्तिकै यो देह प्राणको बिना देह रहन सक्दैन, ईश्वरीय शक्तिको बिना प्राण रहन सक्दैन। त्यसैले भनियो प्राण आधार भनेर भनिन्छ, प्राणको आधार नै त्यही ईश्वरीय शक्ति भएको कारणले गर्दाखेरि त्यो ईश्वरीय शक्तिको आधार लिएर प्राण रहन्छ, प्राणको आधार लिएर देह रहन्छ। त्यस कारणले त्यो इलेक्ट्रिक छ, जसरी हाम्रो रेडियो बज्दा बज्दै बन्द हुन्छ, किन भन्दा बत्ती जानको कारणले इलेक्ट्रिक गएपछि त्यो रेडियो बन्द हुन्छ। त्यस्तै गरी हजुर हाम्रो भित्र पनि त्यो इलेक्ट्रिक चाहिँदो रहेछ, यो बोल्ने चाल्ने हिँड्ने डुल्ने गर्ने यस्तो किसिमको चाहिँ नि त्यो इलेक्ट्रिक हजुर हामीलाई अति आवश्यक छ, र त्यो इलेक्ट्रिक हजुर हाम्रो भित्र छ, त्यही ईश्वरीय शक्ति हो। त्यो ईश्वरीय शक्तिलाई दर्शन गर्नको निमित्त चाहिँ हामीलाई तेस्रो नेत्रको आवश्यक पर्छ। यो तेस्रो नेत्र कसले दिन्छ त भन्दाखेरि नेपाल मानव धर्म सेवा समितिका हाम्रा पूजनीय सन्त महात्मा ज्यूद्वारा त्यो तेस्रो नेत्र प्राप्त हुन्छ, यदि हजुरहरूले चाहनुहुन्छ भनेदेखि। र त्यही ज्ञानको माध्यमद्वारा हृदय निवासी परमात्माको दर्शन हुन्छ, अनि तपाईँ हाम्रो मन धैर्यता हुनेछ, एकाग्र हुनेछ, मनमा शान्ति आउनेछ। शान्ति आउनलाई मुखले भनेका भरले हुने होइन, शान्ति आउनलाई त्यो माध्यम चाहिन्छ हामीलाई। त्यस कारणले गर्दाखेरि अब मेरो पनि निर्धारित समय सकिन लागेको छ, र सबै कुराको समय हुन्छ, मानवको जीवनको समय हुन्छ, आयु हुन्छ, जस्तै जे पनि कुरा समय हुन्छ। समय बितिसकेपछि जस्तै अब बर्खा लागेको छ, धान रोप्ने समय कटिसकेपछि रोपेर कक्रक्क परेर बस्छ, त्यो फल लाग्दैन होइन। जुन जुन कुरा समय छ त्यो समय अनुसारको काम गर्न सक्यौँ भने, अहिले महान पुरुष धरतीमा आउनुभयो होइन, हामीलाई समय छ, हामीले ज्ञान लिन पाउँछौ, महान पुरुषको दर्शन गर्न पाउँछौ, हामीलाई सुवर्ण अवसर छ। यही कारणले गर्दाखेरि हजुर हामी के गरौं त भन्दा यो सुवर्ण अवसरलाई मौका नगुमाउ भन्न चाहन्छु। त्यस कारणले गर्दाखेरि फेरि
अहिले बेला भएको छैन, अब समय आउँछ, अलिक पछि ल्याउँला, दुई चार वर्ष पछि ल्याउँला भनेर यो भन्नु चाहिँ हाम्रो ठुलो भूल हो, किनकि यो कलि युग भनेर भनिएको छ।

विचित्र डेलाहरू हामीले आफ्नो जीवनमा प्राप्त गर्न पाउँछौ, त्यसकारणले यो सुवर्ण अवसर नगुमाऊ भन्न चाहन्छु। यति भन्दै मेरो निर्धारित समय सकिसकेको हुनाले हजुरहरूलाई यही बिन्ती चढाउँदै अब मेरो यो कर्तव्य हो, हजुरहरूले सुन्नु नसुन्नु, बुझ्नु नबुझ्नु, अगाडि बढ्नु नबढ्नु हजुरहरूको हातमा छ भन्दै आजको लागि बिदा हुन चाहन्छु। हरि ओम तत्सत्।

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
2: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
3: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
2: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कोकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914821।

0: 02 भीमेश्वर स्टील फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
1: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
2: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
1: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
3: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
1: दाँतमा हिरा राख्ने,
3: सुनको खोल राख्ने
1: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
3: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
0: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू:
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन, के एकले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ साद्दो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साद्दो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू:
5: यहाँ बोइलर गिरराज लेर सल्लाह र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844669608 9844669608।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
5: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सब परिवारलाई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
7: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
8: पाडे पनि किन दुखेको पक्छौ हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
8: भनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट, पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
6: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
6: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
6: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
6: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
6: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
6: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
9: नमस्ते डाक्टर सर।
10: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
9: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
10: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
9: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
10: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
9: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
10: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
9: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
10: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: कस्तो दाँत दुखेको, गिरा पनि शून्य छ। ए बुढी, मलाई धामीकोमा लैजा भने।
11: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
7: त्यहाँ चाहिँ के हुन्छ नि?
11: त्यहाँ के हुँदैन नपत्या, सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने,
12: मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने क्याप लगाउने,
13: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दोलखा। सम्पर्कको लागि 98 41 57 70 69।
14: अलि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
15: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
16: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
17: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
16: हाम्रा सेवा तथा सुविधाहरू:
18: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
16: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
18: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
16: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: खतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृ कार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-21584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरेछ आजकल
6: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
8: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-48-8862 9844-48-8862।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-988। पलाञ्चोक बेकारी साध्य बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा,
6: रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला।
5: आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9855-13-27-806 र 9841-80-56-42। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
7: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
8: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020 35 649, दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511 65046।
9: अविनाश, तिमी किन निराश छौ त?
10: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
9: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440302082।

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेंस खुले जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हटेरिका फस्यो यार, फेरि
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
1: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
1: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू,
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर रा, अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडू, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोला।

0: सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौं।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याफोल लाटाशी दिले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 9267।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: सामुदायिक पहुँचका लागि सञ्चार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हिमालयन क्राउन एकेडेमी को विद्यार्थी भर्ना संबंधी सूचना।
1: हिमालयन क्राउन एकेडेमी में भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 को लागि कक्षा 11 प्लस 2 मा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघाङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघाङ चरीकोट दोलखा।
2: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
3: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
2: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलखा।
6: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
7: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त? लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट सादोबाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
8: शल्यक्रियाद्वारा दाँत निकाल्ने,
7: दाँत सफा गर्ने,
8: नमिलेको दाँत मिलाउने,
7: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने,
8: नयाँ दाँत राख्ने,
7: बाल दन्त उपचार,
8: किराले खाएको दाँतको जरेदेखिको उपचार,
7: दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको एक्सरे गर्ने,
7: पहिलो दाँतलाई चम्काउने,
8: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
7: दाँतमा हिरा राख्ने,
8: सुनको खोल राख्ने
7: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडोबाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
8: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
0: हार्दिक श्रद्धाञ्जली। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
9: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
7: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
10: हाम्रा सेवाहरू:
9: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
10: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
10: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
9: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
10: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
9: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
11: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
11: अनि के भो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
11: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालुखोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू। यहाँ बोइलर, गिरिराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
11: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालुखोला, राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
11: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, घ्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
12: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
13: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
12: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
13: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
12: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
13: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
14: हाम्रा सेवा तथा सुविधाहरू,
6: तामा पीतल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
14: नमस्ते डाक्टर सर।
15: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
14: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
15: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
14: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
15: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
14: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
15: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
14: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
15: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन,
16: ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।
12: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
16: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
12: त्यहाँ चाहिँ के हुन्छ नि?
16: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
18: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
19: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
12: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
20: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
21: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
22: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
23: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
24: हाम्रा सेवा तथा सुविधाहरू
25: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा।

आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह्न 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
2: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
1: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
2: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
3: सम्पर्क फोन नम्बर 9855154160 9844655570 र 0949125584। खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: अरे यही थियो त, कहाँ सरे छ आजकल?
7: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
6: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
7: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
6: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
7: हजुर।

0: हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
1: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आको थियो नि तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
2: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 20 10 7।
0: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
0: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98 44 46 88 62 98 44 46 88 62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
0: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 98 44 55 40 60, प्रकाश थापा 98 44 55 40 60, नारायण कुटानी पिसानी तेल मिल चैकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
4: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हाउ 15 मिनटमा केक बन्छ ल्याउने।
5: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
9: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलानचोक बेकारी, साजो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
10: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
0: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
10: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
0: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
10: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
0: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
10: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851139807 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
11: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
10: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
12: अविनाश, तिमी किन निराश छौ त?
13: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
12: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
14: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता।
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिराज र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलाखा।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याफोल्ला टासिदेले नमस्कार सेवा जोरले जजुलपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागादाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मंसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागादाह महिनामा न्यूनि व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनि व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनुभएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927061।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861635518 9861635518। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यवसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816 सम्पर्क फोन नम्बर 0949421364 पुनश्च गरीब तथा जेहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलाखा।
1: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
2: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
1: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुपेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
3: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
4: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
5: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
6: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
5: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
6: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कुलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
5: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
6: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
7: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
8: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
7: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
9: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखि

0: को उपचार, दाँत कलर को सीमेंट भर्ने, दाँत को एक्सरे गर्ने, पहेलो दाँत लाई चमकाउने, दाँत नभएको खाली ठाउँमा पूरे दाँत राख्ने, दाँतमा हीरा राख्ने, सुन को खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली साडुबाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा। थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607।
1: हार्दिक श्रद्धांजलि। एस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
2: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
4: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
5: होइन, के एकले गुनगुन गरिरहेको?
4: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
5: अनि के भो त, लगेर पाले भइगयो नि?
4: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
5: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर हाम्रा सेवाहरू
1: यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
5: सम्पर्कको लागि 9844649608 9844649608
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
1: राँगाको मासु पाइने पसल भएको घर सँगै
2: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165
6: होइन के गर्ने होला भन्या यसो व्यापार व्यवसाय गरौँ भन्या अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो
7: पाडे पनि किन दुखेको पक्छौ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्यो छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपिएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
6: मेरी आमै नि गीताश्री स्टोर त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
7: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
0: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
8: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949241542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
9: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
2: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
9: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
2: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
9: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
2: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
9: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
2: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
9: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
2: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
9: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
2: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
2: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एन्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
10: नमस्ते डाक्टर सर।
11: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
10: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
11: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
10: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
11: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
10: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
11: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
10: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
11: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने। दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
15: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841 57 70 69।
6: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
16: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
2: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
17: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Subarnabastar, Subarnabastar, Subarnabastar. Hamra sewa tatha suvidha haru.
1: Thyroid jaanch, vitamin B12, vitamin D, anti-TPO, mutu ko jaanch, mirgaula ko jaanch, college ko jaanch, bhudama lagaune sui, 3 mahine sugar jaanch, HbA1c. हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको ईसीजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाखेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: छतीवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98 510 54 160 98 44 46 55 70 र 049 421 5484 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरे छ आजकल?
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या
3: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
5: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने मोट

0: साथ कार मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षक द्वारा सिकाइन्छ।
1: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आज सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
0: विस्तृत जानकारीका लागि प्रोपाइटर पासाङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
2: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
1: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
3: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9846 46 88 62 9846 46 88 62।
5: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिहा, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिहा, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
6: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
6: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
6: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
6: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
7: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?

0: दर्जु चामल त भने सस्तो र स्वादिलो पनि।
1: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 98511-65046।
2: अविनाश, तिमी किन निराश छौ त?
3: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
2: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-000-844 9848-73-107 र 9855-00-19 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हजुर बुबा नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलखा।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याबोल्ला टाजिदेले नमस्कार सेवा जोरले जजुलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मलम्बीहरू यस सागधाव महिनामा न्यून व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मलम्बी मित्रहरू उपस्थित भई न्यून व्रत

0: सपना आउनु सक्नुहुनेछ।
1: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनुभएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 92 67 61।

0: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्जारेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 9861635518 9861635518। ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस 2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0494213664। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा।
1: लासो फ्याफोल्ला टासिदेले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधाव महिनामा न्यून व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यून व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840927761।

0: यो रेडियो सयुङको समय सूचक हो।
1: यति बेला दिउँसोको 3 बजेको छ।
2: भएको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। मूल्यवृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरिदको सार्वजनिक विदा जेठ 14 गतेका लागि तोकियो। आउँदो बिहिबारदेखि लगातार 4 दिन क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रुबियोको टिप्पणी। दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग 2 अमेरिका नेपालले दिएको 318 रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। ऊर्जा मन्त्री पूर्वाधार मन्त्री सहित सरकारवालासँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले सार्वजनिक पूर्वाधार आयोजनाहरूमा देखिएका जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिएको जानकारी दिनुभयो। मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसके सक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको छ।

0: हुँदा यो राजस्व गुमेको हो। नेपालका प्रमुख संरक्षित क्षेत्रहरूले अक्टोबर 2015 विदेशी पर्यटकबाट प्रति व्यक्ति 3,000 रूपियाँको स्थिर प्रवेश शुल्क लिँदै आएका छन्। तर पछिल्लो एक दशकमा रूपियाँ झण्डै 31.5% अब मूल्यन भएकाले सन् 2015 झण्डै 28 डलर रहेको शुल्क अहिले 19.5 डलरमा झरेको छ। यही कारण विगत 10 वर्षमा लाङटाङ सगरमाथा र अन्नपूर्ण संरक्षण क्षेत्रले मात्रै 22,89,000 अमेरिकी डलर राजस्व गुमाएका छन्। प्राध्यापक राईले समाधानका लागि प्रवेश शुल्क डलरमा निर्धारण गर्नु, निजी क्षेत्रलाई संरक्षणमा आकर्षित गर्नु र समर्पित जैविक विविधता संरक्षण कोष स्थापना गर्न आवश्यक रहेको बताउनु भएको छ। संरक्षित क्षेत्रलाई प्रकृति जोगाउने थलो मात्र नभई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारको रूपमा स्थापित गरिनु जरूरी रहेको विज्ञहरूको भनाइ छ। सरकारले जेठ 14 गते बकर ईद उल अजहाको अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्रेले विज्ञप्ति निकालेर जेठ 14 गते बिहिबारका दिन सार्वजनिक बिदा रहेको जानकारी दिनुभयो। सरकारले गएको फागुन 18 गते नै राजपत्र मार्फत बकर ईदमा बिदा दिने उल्लेख गरेको थियो। त्यस अनुसार मुस्लिम आयोगले जेठ 14 गते ईद परेकाले जानकारी गराएसँगै सरकारले बिदा दिएको हो। जेठ 15 गते शुक्रबार पनि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा छ। शनिबार र आइतबार साप्ताहिक बिदा रहेकाले जेठ 14 गते बिहिबारदेखि 17 गते आइतबारसम्म लगातार 4 दिन सार्वजनिक बिदा परेको छ। पर्वतारोहण गाइड पासाङ दावा शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा 31 पटक सफलतापूर्वक आरोहण गर्नुभएको छ। 4 दिन अघि अर्थात यही जेठ 4 गते 30 आरोहण पूरा गर्नुभएका शेर्पा आज बिहान पुनः सगरमाथाको शिखरमा पुग्नु भएको हो। वहाँ सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिहरूको सूचीमा कामी रीता शेर्पापछि दोस्रो स्थानमा हुनुहुन्छ। सोलुखुम्बुको पाङबोचे निवासी 49 वर्षीय पादावा शेर्पाले सन् 1998 पहिलो पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच 32 पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम राखेका कामी रीता शेर्पाले विदेशीहरूलाई नेपाल चिनाउने आफ्नो उद्देश्य रहेको बताउनु भएको छ। सगरमाथा आरोहण गरेर आज काठमाडौँ फर्कनुभएका शेर्पाले काठमाडौँ विमानस्थलमा बोल्दै यस्तो बताउनु भएको हो। उहाँलाई विमानस्थलमा ट्रेकिङ कम्पनी 7 समिट ट्रेक्सले स्वागत गरेको छ। 56 वर्षीय कामी रीताले पछिल्लो पटक यही जेठ 3 गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। कैलालीमा सशस्त्र प्रहरीको तालिममा रहेका 7 जना जवान बेहोश भएका छन्।

0: सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान टीकापुरमा रहेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा सातजना जवान बेहोश भएका हुन्। बेहोश भएका मध्ये पाँचजनालाई उपचारका लागि हेलिकप्टर मार्फत सुर्खेत लगेको उहाँले जानकारी दिनुभयो। यसैबीच पश्चिम नेपालमा गर्मी निकै बढ़ेको भन्दै शारीरिक परिश्रम गर्दा ख्याल गर्न विज्ञहरूले सुझाव दिएका छन्। गर्मी बढ़ेको बेला सकेसम्म घर बाहिर ननिस्कन र शारीरिक श्रम धेरै पर्ने काम अर्थात व्यायाम नगर्न पनि उनीहरूको सुझाव छ। आज पनि हिजो जस्तै मध्य र पूर्वी नेपालमा केही शीतल हुँदा पश्चिम नेपालमा चर्को गर्मी छ। अब विदेशको खबर। अमेरिकी र विदेश मन्त्री मार्को रुबियोले क्युबा अमेरिकाका लागि राष्ट्रिय सुरक्षा खतरा भएको टिप्पणी गर्नुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोले दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको पनि बताउनु भएको बीबीसीले उल्लेख गरेको छ। सन् 1996 दुईवटा विमान खसालेर अमेरिकी नागरिकको ज्यान गएको घटनामा अमेरिकाले क्युबाका पूर्व राष्ट्रपति राउल क्यास्ट्रोमाथि हत्याको मुद्दा चलाउने निर्णय गरेको एक दिनपछि विदेश मन्त्री रुबियोले यो टिप्पणी गर्नुभएको हो। अमेरिकाको प्राथमिकता कूटनीतिक समाधान भएको बताउँदै उहाँले राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि खतराबाट आफ्नो देशको रक्षा गर्ने अधिकार सुरक्षित राख्ने चेतावनी दिनुभएको खबरमा उल्लेख छ। यसैबीच क्युबाले विदेश मन्त्री ब्रुनो रोड्रिगेजले रुबियोलाई झूट बोलेको आरोप लगाउँदै क्युबाले कहिले अमेरिकाका लागि खतरा नबनेको बताउनु भएको छ। क्युबाका विदेश मन्त्री अमेरिकी विदेश मन्त्री रुबियोलाई सैन्य आक्रमणलाई उक्साउने प्रयास गरेको आरोप लगाउनु भएको छ। यस्तै अमेरिकी सरकारले क्युबालाई निर्दयी र योजनाबद्ध रूपमा आक्रमण गरिरहेको बताएको छ। अब खेल खबर। घरेलु मैदानमा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकालाई 318 रनको कृति पनि लक्ष्य दिएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिपुरमा अहिलेसम्मकै धेरै रन बनाएको हो। यसअघि सन् 2023 नेपालले ओमानसँगको खेलमा 310 रन बनाएको थियो। कीर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा 8 विकेट गुमाएर 317 रन बनायो। नेपालका ईशान पाण्डेले 84, दिपेन्द्र सिंह एरीले 59, कप्तान रोहित पौडेलले 46, आसिफ शेखले 43 रन बनाए। अमेरिकाका शुभम रंजनले 3 विकेट लिए। यही श्रृंखलाबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका ईशानको यो लगातार दोस्रो अर्धशतक हो। नेपालले दिएको 318 रनको लक्ष्य पछ्याइरहेको अमेरिकाले ताजा अवस्थामा 11 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 57 रन बनाएको छ। कीर्तिपुरमा चलिरहेको लीग टू श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। लीग टू तालिकामा नेपाल 27 खेलमा 22 अंक सहित पाँचौं स्थानमा छ। अमेरिका 27 खेलमा 38 अंक सहित शीर्ष र स्कटल्याण्ड 32 खेलमा 38 अंक सहित नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मूल्यवृद्धिले विकास निर्माणमा परेका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन। सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष। आज अन्तर्राष्ट्रिय जैव विविधता दिवस नेपालमा पनि मनाइँदै संरक्षित क्षेत्रलाई दीर्घकालीन आर्थिक र पर्यावरणीय लगानीको आधारका रूपमा पनि स्थापित गर्न विज्ञको सुझाव। बकरीदको सार्वजनिक बिदा जेठ 14 गतेका लागि तोकियो। आउँदो बिहिबारदेखि लगातार 4 दिन बिदा। क्युबा अमेरिकाका लागि खतरा भएको विदेश मन्त्री रुबियोको टिप्पणी। दुई देशबीच शान्तिपूर्ण समाधानको सम्भावना निकै कम रहेको भनाई। र आईसीसी विश्वकप लीग टूमा अमेरिका नेपालले दिएको 318 रनको कीर्तिमानी लक्ष्य पछ्याउँदै।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफैकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो। तर म माथि कुनै बज्र खसे झैँ भयो, चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह्न 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका 4 बन्जरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ। थप जानकारीको लागि धनबहादुर थामी 9861653518 9861653518। ध्यान दिनुहोस् समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
2: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलाखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
1: आउनुहोस् आफ्नो व्यवसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
1: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: हिमालयन क्राउन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
1: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
4: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
5: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढे छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
4: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
7: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारतको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
8: लौ, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
9: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो

अपरान्ह 4 बजे दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। विदामा बस्नु भएको प्रधान न्यायाधीश सपना प्रधान मल्ल दुलखामा लगायतका स्थानीय प्रसंग सहित आर्थिक वर्ष

सरकारको बजेटबाट स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौं। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटबाट स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना हुने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै वहाँले वर्तमान मोडालिटीमा स्वास्थ्य बीमा कार्यक्रम दिगो बन्न नसकेको बताउनुहुँदै यसलाई पुनर्संरचना गरेर अघि बढ़ाउने गरी तयारी भइरहेको बताउनुभयो। वहाँका अनुसार गत वर्षको स्वास्थ्य बीमाको लागि 10 अरब रूपियाँ विनियोजन गरिएको भए पनि 25-30 अरब रूपियाँसम्मको खर्च दावी आएको र भुक्तानी दिन कठिन भएको हो। निजी अस्पतालमा अनावश्यक परीक्षण र दुरूपयोग बढ़ेको भन्नुहुँदै वहाँले कार्यक्रमलाई राइट राइज गर्नुपर्ने आवश्यक भएको बताउनु भएको हो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माण

राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्ने भएकाले तत्काल समाधान खोज्न समितिले पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको हो। साथै समितिले अहिलेको सार्वजनिक खरिद कानून विकास मैत्री नभएको निष्कर्ष निकाल्नुहुँदै कार्यान्वयन योग्य वातावरण बनाउन चालू संसदीय अधिवेशनमै कानून परिमार्जनको लागि विधेयक प्रस्तुत गर्न निर्देशन दिनुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिला सुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ़दै गएको बताउनु भएको छ। शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्नुहुँदै मन्त्री श्रेष्ठले समयमै काम सम्पन्न नहुने प्रवृत्तिका कारण विकास महँगो मात्र नभई लगानीको सान्दर्भिकतामाथि पनि प्रश्न उठ्ने अवस्था आएको बताउनुभयो। मन्त्री श्रेष्ठको अनुसार अन्तर्राष्ट्रिय कारणले हुने मुद्रास्फीति सँगै आन्तरिक ढिलासुस्तीका कारण विकासको लागत बढ़िरहेको उहाँले बताउनु भएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जैविक विविधताको संरक्षण नेपालको सन्दर्भमा केवल वातावरणीय मुद्दा मात्र नभई दिगो विकास र मानव कल्याणसँग प्रत्यक्ष रूपमा जोड़िएको विषयको रूपमा रहेको उल्लेख गर्नुभएको छ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मे 22 अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्नुहुँदै मन्त्री चौधरीले आगामी दिनमा जैविक विविधता संरक्षणलाई थप प्रभावकारी बनाउन बहुक्षेत्रगत समन्वयलाई सुदृढ बनाउने बताउनुभयो। उहाँले त्यसका लागि संघ प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई व्यवहारमा उतार्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। नेपालमा 2050 जैविक विविधता महासन्धिको पक्षमा राष्ट्रको रूपमा रहँदै आएकोमा हरेक वर्ष जसो यस वर्ष पनि विश्वव्यापी प्रभावका लागि स्थानीय पहल भन्ने नाराका साथ आज देशभर यो दिवस मनाइँदैछ। काठमाडौँको चन्द्रगिरी नगरपालिकामा सीसीटीभी क्यामेरा जडान गर्न नगरपालिका र नेपाल प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। नागडुङ्गादेखि कलंकीसम्मको मुख्य सड़क तथा वडा कार्यालय जाने बाटोमा क्यामेरा जडान हुने भएको हो। समझदारीमा नगरपालिकाका मेयर घनश्याम गिरी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले हस्ताक्षर गर्नुभएको छ। अब स्थानीय प्रसंगहरू। सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्तिको विषयमा असन्तुष्ट जनाउँदै विदामा बस्नुभएका वरिष्ठतम न्यायाधीश प्रधान सपना प्रधान मल्ल दोलखा आउनु भएको छ। वरिष्ठतम न्यायाधीश मल्ल आज दोलखाको जिरी आउनु भएको जिरी नगरपालिकाले जनाएको छ। उहाँले जिरी नगरपालिकाको न्यायिक समितिको निरीक्षण समेत गर्नुभएको जिरी नगरपालिकाका उपमेयर कृष्णमाया बुढा थोकीले जानकारी दिनुभयो। प्रधान न्यायाधीश मनोज कुमार शर्मा नियुक्ति भएपछि असन्तुष्ट रहनु भएको मल्लले सर्वोच्चमा 20 बिदा दिनुभएको थियो। उहाँ दोलखाको जिल्ला न्यायाधीश रामप्रसाद नेउपानी सहितको टोली नगरपालिका पुगेर न्यायिक समितिको निरीक्षण गरेको नगरपालिकाले जनाएको छ। संघीय सरकारले लामापगर सड़कको लागि 86 करोड़ स्रोत सुनिश्चित गरेको छ। बहुवर्षीय आयोजना अन्तर्गत भेट्टा मोड़ जलेश्वर बर्दिवास कुरकोट मन्थली तामाकोशी सिंगटी लामाबगर लप्चे गाउँ सड़कको सिंगटी लामाबगरको लागि 86,38,54,000 रूपियाँ बराबरको स्रोत सुनिश्चित भएको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभयो। उक्त रकमले छ्योछ्योतदेखि लामाबगरसम्म सड़क स्तर उन्नति गरी कालोपत्री हुनेछ। सिंगटीदेखि छ्योछ्योसम्म डिभिजन सड़क कार्यालय चरीकोटले यसअघि 2 प्याकेजमा ठेक्का लगाई काम शुरू गरिसकेको छ। लामा बगरसम्म स्रोत सुनिश्चित भएसँगै अब लामा बगरसम्मको सड़क पक्की हुने भएको हो। दोलखामा नदी सड़कमा पानी चुहाउँदै बालुवा बोक्ने दुईवटा टिफरलाई कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। दोलखाको भीमेश्वर नगरपालिकाको वडा नम्बर 5 चरीकोट जेरी सड़क खण्ड अन्तर्गत पानी चुहाउँदै बालुवा बोक्ने दुईवटा टिफरलाई कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार तामाकोशी बजार क्षेत्रबाट बालुवा बोके चरीकोटतर्फ आउँदै गरेको मधेस प्रदेश 03001 28 39 र 24 10 नम्बरको टिफरले सड़कमा पानी चुहाउँदै ल्याउँदै गरेको अवस्थामा प्रहरीले

0: नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको टिफरलाई प्रति टिफर 5,000 रूपियाँको दरले जरिवाना लिएर छोडिएको हो। रामेछाप जिल्लाका स्थानीय तहले आर्थिक अनुशासन सुधार गर्दै बेरुजु दर घटाउन सफल भएका छन्। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 प्रतिवेदन अनुसार गोकुलगंगा गाउँपालिकाले जिल्लामै न्यून बेरुजु कायम गरेको छ। प्रतिवेदनमा गोकुलगंगा गाउँपालिकाको बेरुजु अघिल्लो आर्थिक वर्षको 3.75% घटेर 0.53% झरेको हो। गाउँपालिकाको 1,25,92,35,000 रूपियाँको लेखा परीक्षण गर्दा 66,76,000 रूपियाँ बेरोजु देखिएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। हवस् त, अपरान्ह 4 बजेको सैलुङ सेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
3: पाहाडे पनि किन दुखेको पक्ष वहाँ तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
2: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
3: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
2: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
3: यही हो त त्यही पुरानो विश्वासिलो थापा बजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
4: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
4: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
0: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
5: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
0: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
5: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
0: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
5: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
0: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
5: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
5: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
5: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
6: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
5: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
7: नमस्ते डाक्टर साहब।
8: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
9: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: कस्तो दाँत दुखेको, गिरा पनि शून्य छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
10: अरे के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
2: त्यहाँ चाहिँ के हुन्छ नि?
10: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
11: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
12: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841570079।
2: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
13: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
14: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
15: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Subarnabasar, Subarnabasar, Subarnabasar. हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसीजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

0: खतिवडा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-521-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरे छ आजकल?
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरे छ कि क्या हो?
3: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि,
5: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगो नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
7: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।

नमस्कार, साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा हर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेकपा एमालेको सचिवालय बैठक, अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा झण्डै 6 घण्टादेखि जारी, नेताहरूको कार्य विभाजन लगायतका विषयमा छलफल। फागुन 21 को निर्वाचन परिणाम अनपेक्षित भए पनि अब सम्हालिएर अघि बढ़नुपर्ने नेपाली कांग्रेसका सभापति गगन थापाको भनाई। वर्तमान अवस्थामा तीन दलीय गठबन्धन आवश्यक भएको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको धारणा। र क्याबुआका पूर्व राष्ट्रपति एवं कम्युनिष्ट नेता राहुल क्यास्ट्रो विरूद्ध अमेरिकाले अभियोग दायर गरेपछि चीन र रूसको आपत्ति। अब समाचार विस्तारमा। नेताहरूको कार्य विभाजन गर्न बसेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक झण्डै 6 घण्टा यता जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओलीको निजी निवास भक्तपुरको गुण्डुमा मध्याह 12 बजे शुरू भएको बैठक जारी रहेको एमाले नेत्री निरूपालले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकमा पेश भएका प्रस्तावमाथि छलफल गरेर निर्णयमा पुग्ने तयारी छ। सोमबारको बैठकमा नेताहरूको कार्य विभाजन सम्बन्धी प्रस्ताव वितरण गरिएको थियो। त्यही प्रस्तावमा छलफल गरेर निर्णय सुनाउने एमालेको तयारी छ। तर प्रस्तावित कार्य विभाजनबारे कतिपय नेताहरूले असन्तुष्टि जनाएका छन्। 11 वटा एजेण्डामा केन्द्रित भएको छलफल भएर छलफल भइरहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहालले तीन दलीय समीकरणबारे छलफल जारी रहेको बताउनु भएको छ। नेकपा सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा दलले तीन दलीय समीकरणको छलफल सकारात्मक रहेको पनि रहे पनि ठोस सहमति भने अझै भइ नसकेको बताउनु भएको हो। मधेसमा मिलेर गएको सन्देश दिनुहुँदै उहाँले तीन दलीय गठबन्धनको आवश्यकताबारे पनि जानकारी गराइएको थियो। उहाँले आजै कांग्रेस सभापति गगन थापासँग निर्णायक छलफल हुने बताउनु भएको छ। तीन दलीय छलफलबारे कुरा भइरहेको छ तर निर्णयबारे कुनै टुंगो छैन उहाँले भन्नुभयो। नेपाली कांग्रेसको सभापति गगन थापाले फागुन 21 को निर्वाचन परिणाम अनपेक्षित भए पनि अब सम्हालिएर अघि बढ़नुपर्ने बताउनु भएको छ। कोशी प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले पछिल्लो निर्वाचन परिणाम, पार्टीभित्रको समीक्षा र राजनीतिक संस्कृति बारे समीक्षा गरेर अघि बढ़नुपर्ने बताउनु भएको हो। 2072 सालमा संविधान निर्माण र शान्ति प्रक्रियाको टुंगो लागेपछि दलहरूले नागरिकबाट केही हदसम्म शंकाको सुविधा पाएको भए पनि 2074 पछिको राजनीतिक कालखण्डमा नागरिकको अपेक्षा गुणात्मक रूपमा बढ़े पनि राजनीतिक अभ्यासमा

0: भएको छ। लिखित परीक्षामा अनुत्तीर्ण हुने ले तीनै महिनासम्म कुर्नुपर्ने नियम अव्यवहारिक रहेको र यसले नागरिकको जीविकोपार्जनमा समेत बाधा पुर्याएको उहाँको भनाइ रहेको छ।
1: छोरल्प अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्प अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटबाट स्वास्थ्य बीमा कार्यक्रमको पूर्ण संरचना हुने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै उहाँले वर्तमान मोडालिटीमा स्वास्थ्य बीमा कार्यक्रम दिगो बन्न नसकेको बताउनुहुँदै यसलाई पूर्ण संरचना गरेर अघि बढ़ाउने गरी तयारी भइरहेको बताउनुभयो। उहाँको अनुसार गत वर्ष स्वास्थ्य बीमाको लागि 10 अरब रूपियाँ विनियोजन गरिएको भए पनि 25-30 अरब रूपियाँसम्मको खर्च दावी आएको र भुक्तानी दिन कठिन भएको बताउनु भएको छ। निजी अस्पतालहरूमा अनावश्यक परिचय र दुरूपयोग बढ़ेको भन्नुहुँदै उहाँले कार्यक्रमलाई राइट साइज गर्नुपर्ने आवश्यकता देखिएको बताउनु भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणको क्षेत्रमा हाल देखिएको मूल्य वृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्नुहुँदै मन्त्री लम्सालले यो मूल्य वृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर परेको बताउनु भएको छ। निर्माण सामग्री र इन्धनमा भएको अस्वाभाविक मूल्य वृद्धिका कारण पूर्वाधार मन्त्रालयको बजेट ठूलो दबावमा रहेको जानकारी उहाँले गराउनु भएको हो। उहाँका अनुसार करिब 20 दिन अगाडिसम्मको तथ्याङ्क हेर्दा पूर्वाधार मन्त्रालयको बजेट सीमाभन्दा करिब 37 अरब रूपियाँले घाटामा गइसकेको बताउनु भएको छ। राष्ट्र बैंकको वर्तमान मूल्य सूचाङ्कले मात्र अहिलेको चरम मूल्य वृद्धिलाई सम्बोधन गर्न नसक्ने अवस्था रहेको स्वीकार गर्नुहुँदै उहाँले सबै प्रकारका आयोजना र व्यवसायलाई न्याय हुने गरी सरकारले तयारी गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्य वृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ। आज ऊर्जा मन्त्री पूर्वाधार मन्त्री सहित सरकारवालाको संघको छलफलपछि समितिका सभापति आशिष गजुरेले बैठकका निर्णयहरू सुनाउनुहुँदै सार्वजनिक पूर्वाधारका आयोजनाहरूमा देखिएको जटिलता तत्काल पहिचान गरी नागरिकलाई राहत हुने गरी काम गर्न निर्देशन दिनुभएको हो। उहाँका अनुसार मूल्य वृद्धिका कारण निर्माण व्यवसायहरूले काम अगाडि बढ़ाउन नसक्दा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर पर्न सक्छ। त्यसैले समितिले यसको तत्काल समाधान खोज्न पूर्वाधार मन्त्रालयलाई निर्देशन दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको 56 दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाब नदिएपछि आपत्ति जनाइएको छ। राष्ट्रिय सभाको जारी बैठकमा सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्नुहुँदै आपत्ति जनाउनु भएको हो। राष्ट्रिय सभाको बैठकमा नेपाली कम्युनिष्ट पार्टीका नरबहादुर विष्ट र एमालेका सोमनाथ पार्तेलले जनप्रतिनिधिले जनताले बोगिरहेको समस्याबारे उठाएका विषयको जवाब दिनुपर्ने बताउनु भएको हो। पहाड़को एउटा डाँगोमा गएर चिच्यायो भने अर्को डाँडोसम्म ध्वनि फर्किन्छ तर सरकार 56 दिनसम्म बोल्दैन, एमाले सांसद पोतलेटले भन्नुभयो। अब एकैछिन व्यापारिक विश्राम।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि,

0: મારી જાગીર કો અવસર આકો છે ભને ગોરા ખાઈ હાલ હઈ
1: આપોય ને અબ ખાના તો હુંતો ને તર કે ગર્ને મોટરસાઇકલ નઈ ચલાઉન જાને કો હુનુ પડછ ભનેર ભંદિયો તો સકી ગો ને
0: એરા એરા ઇનકા મોટા બુદ્ધિ જાગીર ખાના પંચે શિપ ચાયું ટ માટી ભૂમિ નેપાલ ડ્રાઇવિંગ ટ્રેનિંગ સેન્ટર જાને મારી કાર મોટરસાઇકલ સ્કૂટર શીખને ની હોઈને
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कूटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
4: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
5: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा, सम्पर्क नम्बर 98511-65046।
3: हार्दिक आमन्त्रण। दोलाखाको कालिङ्चो गाउँपालिका चार बन्तरेमा रहेको थामी भूमि स्थानमा यही मिति 2083 साल जेठ 16 र 17 गते उभौली पर्वको अवसरमा आयोजना गरिएको भूमि पूजा कार्यक्रममा यहाँहरू सम्पूर्ण दोलाखा जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढ़ाइदिनु हुनको लागि हार्दिक निमन्त्रणा गर्दछौं। थप जानकारीको लागि धनबहादुर थामी 98161653 18 98161653 18। हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 प्लस टूमा विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। यसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
3: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 98440-0020 र गणेश बुढाथोकी 98690-19816। सम्पर्क फोन नम्बर 0949-421-364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
4: विश्राम पछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। सर्वोच्च अदालतमा नयाँ प्रधान न्यायाधीश नियुक्तिको विषयमा असन्तुष्ट जनाउँदै विधामा बस्नु भएको वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल दोलखा आउनु भएको छ। वरिष्ठतम न्यायाधीश मल्ल आज दोलखा कचेरी आउनु भएको हो। वहाँले जिरे नगरपालिकाको न्यायिक समितिको निरीक्षण समेत गर्नु भएको जिरे नगरपालिकाको उपमेयर कृष्णमाया बुढाथोकीले जानकारी दिनुभयो। प्रधान न्यायाधीश मनोज कुमार शर्मा नियुक्ति भएपछि असन्तुष्ट रहनु भएको मल्लले सर्वोच्चमा 20 दिनको बिदा लिनु भएको थियो। दोलखाका जिल्ला न्यायाधीश रामप्रसाद नेउपाने सहित सपना प्रधान मल्ल दोलखाको जेरेमा पुग्नु भएको हो। संघीय सरकारले लामाबगर सड़कको लागि 86 करोड़ स्रोत सुनिश्चित भएको जनाएको छ। बहुवर्षीय आयोजना अन्तर्गत भेत्ता मोड, जलेश्वर, बर्देवास, खुरकोट, मन्थली, तामाकोशी, सिंगटी, लामाबगर, लप्चेगाउँ सड़कको सिंगटी लामाबगरको लागि 86 करोड़ 38 लाख 54 हजार रूपियाँ बराबरको स्रोत सुनिश्चित भएको भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामहरि पोखरेलले जानकारी दिनुभए। उक्त रकमले छेउछेउदेखि लामाबगरसम्म सड़क स्तर उन्नति गरी कालोपत्रे हुनेछ। सिंगटीदेखि छेउछेउसम्म डिभिजन सड़क कार्यालय हरिकोटले यसअघि 2 प्याकेजमा ठेक्का लगाई काम शुरू गरिसकेको छ। लामाबगरसम्म स्रोत सुनिश्चित भएसँगै अब लामाबगरसम्मको सड़क पक्की हुने भएको हो। दोलखामा नियम विपरीत सड़कमा पानी सुहाउँदै बालुवा बोक्ने 2 टिप्परलाई कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लाको व्यवस्था नगरपालिका नम्बर 5 को चरीकोट जेरी सड़क खण्डमा नियम विपरीत सड़कमा पानी सुहाउँदै बालुवा बोक्ने 2 टिप्परलाई कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक श्रीराम तिमल सिन्हाले जानकारी दिनुभयो। उहाँका अनुसार तामाकोशी बजार क्षेत्रबाट बालुवा बोकी चरीकोटतर्फ आउँदै गरेको मधेश प्रदेश 03001 28 39 र 24 नम्बरको टिप्परले सड़कमा पानी सुहाउँदै ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीले नियन्त्रणमा लिएको टिप्परलाई प्रत्येक टिप्पर 5000 रूपियाँका दरले जरिवाना गरेको हो। रामेछाप जिल्लाका केही स्थानीय तहले आर्थिक अनुशासन सुधार गर्दै बेरोजु दर घटाउन सफल भएका छन्। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081 भइसकेको प्रतिवेदन अनुसार गोकुलगंगा गाउँपालिकाले जिल्लामै न्यून बेरोजु कायम गरेको छ। प्रतिवेदनमा गोकुलगंगा गाउँपालिकाको बेरोजु अघिल्लो आर्थिक वर्षको 3.75% घटेर 0.53% झरेको उल्लेख गरिएको छ। गाउँपालिकाको 1,25,92,35,000 रूपियाँको लेखा परीक्षण गर्दा 66,76,000 रूपियाँ बेरोजु देखिएको महालेखाको कार्यालयले जनाएको छ। पनौती नगरपालिकाले रोशी खोला आसपासका जोखिमयुक्त क्षेत्र तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारलाई स्थानान्तरण तथा घरखाली गराउने तयारी गरेको छ। नगरपालिकाले विशेष गरी खोला किनार र उच्च जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीहरूलाई प्राथमिकतामा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढ़ाउने जनाएको छ। नगरपालिका र सम्बन्धित वडा कार्यालयमा सार्वजनिक तथा जग्गा तथा सुकुम्बासी बस्ती सम्बन्धी निवेदन संकलन कार्य जारी रहेको छ। हालसम्म वडा नम्बर 7 र 8 लगायत विभिन्न वडाबाट गरी 137 जनाको निवेदन दर्ता भइसकेको नगरपालिकाले जनाएको छ। बाँकी वडाहरूबाट समेत विवरण आउने क्रम जारी रहेको बताइएको छ।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। कास्की जिल्ला अदालतले रासोपा सभापति रविलाल मिछाने विरूद्ध रहेको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको सुर सम्बन्धी अभियोग फिर्ता गर्न अनुमति दिएको छ। यसअघि तत्कालीन महान्यायाधिवक्ता सविता गौतम भण्डारीले रवि विरूद्ध सम्पत्ति शुद्धिकरण र संगठित अपराध कसुर सम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृति भएको थियो। सोही पत्र अनुसार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रविको दुईवटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै निवेदन दिएको थियो। निवेदनमाथि आज न्यायाधीश हिमाल बेलवासेको इजालसले फैसला गर्दै सम्पत्ति शुद्धिकरण र संगठित अपराधको कसुर झेक्न निर्णयलाई सदर गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कडेलले कर्णालीको हुम्ला र सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाबीच लामपाटा च्याचौर क्षेत्रमा देखिएको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान आकर्षण गराउनु भएको छ। प्रधानमन्त्री शाहलाई आज लिखित पत्र मार्फत मुख्यमन्त्री कडेलले केही दिन यता सीमा विवादका कारण स्थानीयबीच द्वन्द बढ़ेको र शान्ति सुरक्षामा बाधा भई जनजीवन प्रभावित भएको जानकारी गराउनु भएको छ। दुई जिल्लाबीचको सीमा विवादबाट थप क्षति हुन नदिन आवश्यक सजगता अपनाउन आग्रह गरिएको छ। पत्रमा कडेलले विवाद समाधानको लागि संघीय सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड़ दिएको छ। कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका 8 जवान बेहोश हुनु भएको छ। बेहोश हुनेहरूमा जवान बलबहादुर बस्नेत, गणेश रावत, मानबहादुर बस्नेत, चित्रबहादुर थामी, किरण नाथ योगी, धीरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत रहनु भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाको अनुसार बेहोश मध्ये 5 जनाको अवस्था गम्भीर छ। गम्भीर रहेका 5 जनालाई हेलिकप्टर मार्फत उद्धार गरी उपचारको लागि सुर्खेत लगिएको हो। टीकापुर स्थित सशस्त्र प्रहरीको राजस्व अनुसार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमको क्रममा उनीहरू बेहोश भएको बताइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका दुई पदका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ। आज वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनको लागि निर्वाचन भएको थियो। महासंघको वरिष्ठ उपाध्यक्षमा सुर कृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी गराएको छ। महासंघमा वरिष्ठ उपाध्यक्षमा वैद्य र रामचन्द्र संघईले उम्मेद्वारी दिनुभएको थियो। त्यस्तै कोषाध्यक्षमा प्रधान र अम्बिका प्रसाद पौडेलले उम्मेद्वार दिनुभएको थियो। वैद्य 56 मतसहित निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी रामचन्द्र संघईले 30 मत पाउनु भएको छ। त्यस्तै कोषाध्यक्षमा निर्वाचित हुनुभएका प्रधानले 61 मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी पौडेलले 25 मत प्राप्त गर्नु भएको हो। धादिङको ठूलो ढुङ्गा टिप्परबाट खस्दा चालकको मृत्यु भएको छ। आज बिहान पाउने 11 बजे थाक्रे गाउँपालिका 7 रामचेमा ढुङ्गा खसेर 25580 नम्बरको टिफरमा लागेको हो। टिफरमाथि ढुङ्गा खस्दा सोही ठाउँका चालक 32 वर्षीय दिपेन्द्र खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार चालक खत्री भद्रकाली रोडा ढुङ्गा उद्योगमा काम गर्नुहुन्थ्यो। त्यही क्रममा त्यही काम गरिरहँदा चालक खत्रीको मृत्यु भएको हो। उक्त उद्योग काठमाडौँ बस्नेहरूका राजा तमाङले सञ्चालन गर्नुहुन्थ्यो। मृतकको परिवारले अहिले इलाका प्रहरी कार्यालय खानेखोलामा पुग्नु भएको छ। उहाँहरूले खानी सञ्चालकले लापरवाहीका कारण घटना घटेको बताउनु भएको छ। क्याबोका पूर्व राष्ट्रपति तथा कम्युनिष्ट नेता राहुल क्यास्ट्रो विरूद्ध अमेरिकाले अभियोग दायर गरेपछि रूस र चीनले त्यसको कड़ा विरोध गरेका छन्। बीबीसीका अनुसार मस्को र बेजिङले वाशिङटनको कदमलाई राजनैतिक दबाव र आन्तरिक मामिलामा हस्तक्षेपको संज्ञा दिएका हुन्। अमेरिकी न्याय विभागले पूर्व क्याबोले नेतामाथि मानवाधिकार उल्लंघन, राजनीतिक दमन तथा अन्य गम्भीर आरोपसँग सम्बन्धित अभियोग सार्वजनिक गरेका थिए। यद्यपि अमेरिकी पक्षले यसलाई न्याय र जवाबदेहिताको प्रक्रिया भनेका छन्। क्रेमलिनले अमेरिकाको कदमलाई क्याबोमाथि लामो समयदेखि जारी राजनीतिक र आर्थिक दबावको निरन्तरता भनेको छ। मस्कोले क्याबोसँगको ऐतिहासिक सम्बन्ध दोहोर्याउनु हुँदै हवाना सरकारप्रति समर्थन व्यक्त गर्नुभएको छ। चीनले पनि अमेरिकाको कदमको आलोचना गर्दै क्याब्युबाको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेको छ। बेजिङले अमेरिकाले प्रतिबन्ध कार्यवाही र दबावको राजनीतिक बन्द गर्नुपर्ने बताएको बीबीसीले लेखेको छ। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेकपा एमालेको सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा झण्डै 6 घण्टादेखि जारी। नेताहरूको कार्य विभाजन लगायतका विषयमा छलफल। फागुन 21 को निर्वाचन परिणाम अनपेक्षित भए पनि अब सम्हालिएर अघि बढ़नुपर्ने नेपाली कांग्रेसका सभापति गगन कुमार थापाको भनाई। वर्तमान अवस्थामा 3 दलीय गठबन्धन आवश्यक भएको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको धारणा। र क्यायुबाका पूर्व राष्ट्रपति एवं कम्युनिष्ट नेता राहुल कास्ट्रो विरूद्ध अमेरिकाले अभियोग दायर गरेपछि चीन र रूसको आपत्ति। हवस् त, सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगासागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: हार्दिक निमन्त्रणा।
1: लास्तो फ्याफोल लाटासिदेले नमस्कार सेवा जोरले जजुलोपा स्याउदाई बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागादाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मंसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागादाव महिनामा न्यूनि व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनि व्रत बस्न आउनु सक्नुहुनेछ।
0: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा सन्तोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनुभएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 92 67 61।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
0: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
0: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914842। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा। योजना तथा कार्यक्रमको भुक्तानी सम्बन्धी कालिङचोक गाउँपालिकाको सूचना। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30(1) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा 7 दिन अगावै भुक्तानी दिई निकास र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने अवस्था रहेको छ। विशेष गरी असार महिनामा भुक्तानीको चाप बढ़ी भई सर्भर डाउन हुने, सिस्टम नचल्ने अवस्था सृजना हुन सक्ने साथै कार्यालयले कर दाखिला गर्ने संघीय र प्रदेश सरकारलाई फिर्ता गर्नुपर्ने अनुदानहरू फिर्ता गर्नुपर्ने तथा सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गरी तालुक निकायमा प्रतिवेदन पठाउनु पर्ने भएकोले आर्थिक वर्ष 2082-83 कालिङचोक गाउँपालिका कार्यालयबाट भुक्तानी लिनुपर्ने मातहतका कार्यालयहरू, शाखाहरू, सम्पूर्ण व्यक्ति, फर्म, सप्लायर्स, निर्माण व्यवसायी, उपभोक्ता समिति लगायत सम्पूर्ण सरकारवालाहरूले मिति 2083 साल असार 7 गते भित्र कागजातहरू पेश गरी भुक्तानी लिइसक्नुहुन यो सूचना प्रसारण गरिएको छ। उक्त समय अवधि भित्र भुक्तानी नलिएमा यस कार्यालय जवाफदेही नहुने बेहोरा जानकारी गराइन्छ। कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा। टोल तथा बस्ती स्तरमा हुने योजना तथा कार्यक्रम छनौटका लागि सहभागी हुने सम्बन्धी कालिङचो गाउँपालिकाको सूचना। यस कालिङचोक गाउँपालिकाको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट तथा कार्यक्रम निर्माणको क्रममा रहेकोले उक्त प्रयोजनका लागि सम्बन्धित वडाका बस्ती स्तरमा योजना तथा कार्यक्रम मिति 2083 साल जेठ 7 गतेदेखि 15 गतेसम्म छनौट गर्ने गरी तय गरिएकोले सम्बन्धित वडा कार्यालयको थप सूचना बमोजिम टोल बस्ती स्तरमा योजना तथा कार्यक्रम छनौट भेलामा सरकारवाला सबै नागरिकको सहभागिताका लागि अनुरोध गरिन्छ। संजय शिवाकोटी प्रमुख प्रशासकीय अधिकृत कालिङचोक गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुनखानी दोलखा।
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? ल हिँड जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरैदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालो भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ साद्दो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साद्दो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844649708 9844649708।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
6: राँगाको मासु पाइने पसल भएको घर सँगै।
5: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नु

0: श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला साँझको 7 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नानु हजुर भाइलाई टाढा लान लागेको किन र नानु
2: वृद्ध अवस्थामा रहेका मान्यजनहरूले हामीबाट सम्मानपूर्ण व्यवहारको अपेक्षा गरेका हुन्छन्। हामीले आदर सम्मानपूर्ण व्यवहार देखाउन सके मात्र भोलि हामीले पनि सम्मान पाउन सक्छौँ। त्यसैले समाजका अमूल्य निधिप्रति सम्मानपूर्ण व्यवहार गर्नु।
3: ज्येष्ठ नागरिक सम्मानका लागि रेडियो सैलुङको हातीमालो
4: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिए चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
5: पारे पनि किन दुखेर पक्छौ हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
5: भने? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टिल फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
7: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510 68595 र 049421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510 68590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने,
7: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
7: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रत बन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
3: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
7: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
3: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
7: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
3: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।

0: फाइटर गोविन्दा कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टूडियो कम्प्यूटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजाऊ भन्या।
7: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डिजिटल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
8: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577069।
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
0: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
1: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ। हाम्रा सेवा तथा सुविधाहरू
10: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
10: अन्य थप

0: जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California. Extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: लाल सलाम कमरेड
1: लाल सलाम
0: हेर्नुहोस् कमरेड तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ
1: अनि मेरो पढाइ
0: तपाईँले मात्र पढेर हुन्छ र देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ बाँकी तपाईँको इच्छा

0: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रामा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
8: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि, होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
1: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
10: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
11: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
6: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
6: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।

0: एहे, आज त साँची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हाउ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189780। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860598988। पलाञ्चोक बेकारी, साड्डो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851187877।

0: शपिङ सेन्टर चरीकोट पार्टी खोलाको
1: हो नि गुरुबा, त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोट तिर लाग्यो है साथी हो।
2: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
1: हाम्रा सेवा तथा सुविधाहरू,
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देशीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देशीय कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: यो रेडियो सैलुङको समय सूचक हो।
5: यति बेला बेलुकाको 8 बजेको छ।

नमस्कार, साथै साहित्यिक अभिवादन। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति कार्यक्रम गीती कथाको प्रतीक्षा गरेर बसिरहनु भएका आदरणीय तमाम श्रोताहरूमा हार्दिक स्वागत गर्न चाहन्छु। सधैँको सातामा चाहिँ आजको यस सातामा पनि आवाजको तरंग मार्फत प्रदीप सेन्चुरी उपस्थित भइसकेको छु। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको साहित्यिक प्रस्तुति हो कार्यक्रम गीती कथा। गीती कथा तपाईहरूले प्रत्येक साताको शुक्रबार राति 8 बजे, यसै गरी पुनप्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि सुन्न सक्नुहुन्छ। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज सँगै हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि। कार्यक्रम गीती कथा एक विशुद्ध साहित्यिक कार्यक्रम हो, जहाँ विभिन्न सर्जक तथा स्रष्टाहरू लेख्नु भएको निकै नै राम्रा, रमाइला, मर्मस्पर्शी उपन्यास कथाहरू वाचन हुने गर्दछन्। र कार्यक्रम गीती कथाको आजको विषयमा पनि एउटा नयाँ कथाको साथमा आएको छु। कथाको शीर्षक रहेको छ विवाहित पुरूषसँगको मेरो प्रेम। र यो कथा निकै नै मिठो, मनछुने, समय सान्दर्भिक र सन्देशमूलक रहेको छ। तपाईलाई कथा मनपर्छ भन्ने मैले आशा गरेको छु। कथाको यो पहिलो भाग हो, यो भाग सुनाउन एकैछिन आउँछु। कार्यक्रमको शुरूआत मिठो सांगीतिक कुशलीबाट गर्छु। सांगीतिक कुशली पछि आइहाल्छु। तपाईहरू कार्यक्रम सुन्दै गर्नुहोला।

यो निकै नै मिठो सांगीतिक कोसेलीपछि पुनः स्वागत छ। भर्खर मात्र कार्यक्रम सुन्दै हुनुहुन्छ भने गीती कथाको साथमा हुनुहुन्छ। गीती कथाको आजको बसाईमा पनि एउटा नयाँ कथाको साथमा उपस्थित भएको छु र कथाको शीर्षक हो विवाहित पुरूषसँगको प्रेम। अब सुनौ कथा विवाहित पुरूषसँगको प्रेमको यो पहिलो भाग।

खचा खच गाड़ी ठाउँ नपाएर उभि राखेको थिए। चढ्ने र झर्ने क्रम जारी नै थियो। म त्यति साह्रो गाडीमा बोल्दिन, त्यसमाथि श्रावणको महिना अलि पर पुग्ने रहेछन्। खलासी भन्दै थियो, ड्राइभरको छेउतिर खाली छ, बस्दा हुन्छ। जवाफ केही आएन, छेउमै आएर उभिन्। उनको र मेरो यात्रा करिब 15 मिनटसम्म सँगै थियो। म झर्नु पर्ने र उनी केही पर पुग्नु पर्ने। साँझको समय अनुहार उति साह्रो देखिएको थिएन। अलि उता सर्नुहुन्छ, यहाँ अलि गाह्रो भयो, मधुरो स्वरमा उनी बोलिन्। कहाँसम्म पुग्नु पर्ने? थानकोट। म अलि ओर नै हो, म उतातिर आउँछु हजुर, यतातिर आउनु न। गाडी आफ्नै रफ्तारमा थियो। जहिले अबेला हुन्छ र गाडी जहिले यस्तै हो, बसेर आनन्दले जाउँला भन्नु त कहिल्यै भएन। आफ्नै तालमा बोल्दै थिइन्। के गर्नुहुन्छ? उनको अन्तरसंवाद तोड्दै मैले प्रश्न गरे। त्यही त हो, अर्काको जा अनि गिर जागिर। म झर्ने ठाउँ आउन लागिसकेको थियो। मैले सोधिहाले, कार्ड पाउन सकिन्छ? उनको जवाफ आयो, कार्ड त छैन, मोबाइल चाहिँ ब्यागमा छ। खचाखच गाडीमा मैले नम्बर माग्ने आँट गरिन र उनले पनि मेरो मोबाइल माग्ने। यतिकैमा म झर्ने ठाउँ आयो। राम्ररी जानुहोला है, मैले भने। हजुरको कार्ड पाउन सकिन्छ? मुसुक्क मुस्कुराउँदै उनी बोलिन्। मैले मेरो कार्ड दिए। उनी भन्दै थिइन्, हजुरको दाढी चाहिँ गजबको रहेछ। झर्नु पर्ने ठाउँ आइसकेको थियो। खचाखच गाडी, मधुरो उज्यालोमा उनको धमिलो अनुहार हेर्दै म बसदेखि ओर्ले। केटाको जात, म उनको फोनको प्रतीक्षामा थिएँ। रात पर्यो अनि बिहान हुँदै दिउँसो। मेरो मन राख्न मेरो कार्ड मागेको रहेछ भन्ने निष्कर्षमा पुगेको थिएँ। एउटा अननोन नम्बरदेखि फोन आयो। फोनबाट आवाज आयो, हजुर चिन्नुभयो? फोन कुनै केटीको थियो। मैले भने, गाह्रो पर्यो नि हजुर। उताबाट आवाज आयो, हिजोको आज नै बिर्सेको? म बोले, यो आवाज त हिजोको होइन त। 81 फोन काटियो, कुरा थोरै नै सही। म एकपल्ट बोलेको मान्छेको आवाज त्यति सजिलै बिर्सन्न। फोन 81 काटिँदा यो स्पष्ट भयो कि उनी नभए अरू कोही नै थियो। कल ब्याक गर्न मन लागेको थियो तर गर्न आँट गरिन। मन भए फेरि गर्छे, कार्ड उसैले मागे के हो? यस्तै कुरा खेलाउँदै थिए। फेरि त्यही नम्बरदेखि कल आयो, हजुर चिन्नुभयो? आवाज त्यही थियो जुन हिजो गाडीमा सुनेको थिए। हजुर चिने, अघि मेरो साथी नगर भन्दा भन्दै मानिन। आफै कल गरी झुक्याउँछु भन्दै थिए। एकैपटकमा थाहा पाउनु भयो त कसरी? तिम्रो आवाज नै यति मिठो छ कि रातभर मेरो कानमा गुन्जिराख्या थियो अनि नचिन्नु त। उनी मिठो हाँसिन्, हुन्छ खुब ग। मैले केही भन्न नपाउँदै उनी फेरि भन्न थालिन्, खासमा नि हिजो गाडीमा एक्सिडेन्टको कुरा गर्दा हजुरले यो गाडीमा हिँड्दा एक्सिडेन्टको कुरा गर्नुहुन्न भन्नुभयो नि, त्यही कारणले मैले हजुरको कार्ड मागेको, अन्यथा नसोच्नु होला। उनी सायद स्पष्टीकरण दिँदै थिइन्। तिमीले त मेरो दाह्री गजबको छ भने होइन र? मैले उनको कुरा बीचमा नै काटे, बोली मेरो होइन हजुरको चाहिँ लठ्ठ पार्ने रहेछ, बात मार्न पनि खुब सिपालु हुनुहुँदो रहेछ। मैले भने, ख्याल गराए फेरि लठ्ठ परौली। अनि अघि फोन गरेको साथी खोइ त? यति छिन मैले नगर भन्दा भन्दै किन पछुतो लाग्यो हो र? त्यस्तो होइन। अनि के त साँच्चै हजुर के गर्नुहुन्छ? नम्बर हेरिछेउ, काम हेरिनु कार्डमा, म मार्केटिङको काम गर्छु, त्यही भएर पो बोल्न सिपालु। मैले भने, तिम्रो नाम के हो नि? उनले भनिन्, म हजुरलाई फेसबुकमा रिक्वेस्ट पठाउँछु अनि हेर्नुहोस् न है। यति भन्दै फोन राखिन्। केही समयको अन्तराल पछि फेरि त्यही नम्बरदेखि कल आयो। नम्बर यसपालि नोन थियो तर मेरो फोनमा अननोन भनेर नै सेभ थियो। उनले प्रश्न गरिन्, त्यो फेसबुकको प्रोफाइल पिक्चरमा हजुरसँगै भएको को हो? मैले भने, श्रीमती। उनलाई विश्वास लागेन छ, फेरि प्रश्न गरिन्, साँच्ची भन्नु न, को हो र हजुर? मैले भने, किन विश्वास लागेन कि अपेक्षा गरेको थिएनौ? त्यस्तो भन्दा पनि बिहे गरेको जस्तो देखिनुहुन्न। त्यही त, एउटा मंगलसूत्र मैले पनि लगाएर हिँडौँ कि भनेको, अनि त सबलाई थाहा। मेरो कुरा बीचमा काट्दै उनी बोल्न थालिन्, अनि बिहे गरे मान्छे के गाडीमा कार्ड माग्दै हिँड्या त?

किन बिहे गरे मान्छे अरू केटीसँग बोल्न नहुने हो कि क्या हो। यतिकैमा उनलाई पछाडिबाट कसैले बोलाएको जस्तो लाग्यो। आवाज स्पष्ट थिएन, नाम नभन्ने हो भन्ने के खोजेको थिए। म फोन राख्छु है, मलाई बोलाउनु भयो। बिदाको दिन घरमा नै बस्नु भनेको बाउजूसँग जानु पर्ने भयो, मैले हस मात्र भन्न सके। उनले एक्कासी फोन राखिन्। फ्रेन्ड रिक्वेस्ट नपठाउने हो भन्न मन लागेको थियो, त्यसमा भन्ने मौका मिलेन। म फेसबुकमा नयाँ फ्रेन्ड रिक्वेस्ट हेर्दै थिएँ, आइसकेको थिएन। श्रावणको महिना थियो, नत्र गाडीमा म पनि त्यति साह्रो बोल्दिन। अझ त्यसमाथि केटी उनको त्यो रुखो बोलीको प्रश्न अनि बिहे गरे मान्छे के गाडीमा कार बाँड्दै हिँड्या त, कतै गल्ती त गरिन। म फोन गर्दिन, मन भए फोन गर्छे। बेलुकी पख फेरि उनको फोन आयो, नम्बर नोन नै थियो तर सेभ अननोन नै थियो। उताबाट प्रश्न गरिन्, कुरा गर्न मिल्छ? मैले भने अँ, किन? उनी बोल्दै थिइन्, बिहे भएको मान्छे कति बुढीले मारलिन् कि भनेर नि। हाँसो अलि ठुले सुनियो, यो एक्लोको हाँसो पक्कै थिएन। को छ तिमीसँग? प्रश्न गरे। किन? उनले सोधिन्। एक्लै त पक्कै छैनौ, मेरो साथी भन्थे नि ऊ र म। ए, केटीसँग बोल्ने बित्तिकै मार्ने भए त? मेरो कुरा बीचमा नै काट्दै अहिलेसम्म त कतिपटक मरिसक्नुहुन्थ्यो क्या? अँ, किन त्यस्तो लाग्यो हो र? उनले भनिन्। अनि भाउजू खोइ त? मैले प्रश्न गरे। भाउजू? उनले भनिन्। अनि बिहे गरे होइन के भन्नु त? मैले भने मलाई दाई पो बनाएको। उनले आस्तै भनिन्। के भनौँ के भनौँ भएर हो, दाढी पाल्ने केटालाई दाई भन्न त खासै मन लाग्दैन, उमेरले जेठो हुनुहुन्छ सो भाउजू भनेको। मैले भने धन्न। के धन्न नि? दाई भएर ज्वाइँ खोज्न परेको नि, त्यस्तो दुःख दिन्न हो म। उनी मस्किँदै भन्दै थिइन्। किन, पहिले देख्ने छ कि क्या हो? नै छैन, मैले गफ भने। के गफ नि? अहिलेको जमानामा पनि बोयफ्रेन्ड छैन भनेर विश्वास गर्छ कसैले? उनले भने, तपाईँ बुढी छ भन्न हुने मैले किन ढाँट्नु पर्यो र? म बोले, के थाहा, आजकलका केटी त बिहे भएको केटा नै खोज्छन् रे, के लजाएको जस्तो स्वरमा मैले भने। तपाईँको र मेरो चाहिँ कुरो मिल्छ जस्तो छ। मैले भने, कुरो मात्र मिले त ठिकै हो, मन नै मिल्ला र गाह्रो पर्ला नि। मजाक त किपर भएको पोस्टमा नै गोल छिराउँदा आउँछ नि, होइन र? उनी पनि हाँस्दै थिइन्। मैले भने, के हो सिपालु छेउ कि क्या हो किपर भएको पोस्टमा गोल छिराउन? त्यो भन्दा पनि होस गर्नु है, फेरि आफै सुसाइड गर्नु होला। यस्तो सुसाइड त म खुसी खुसी गर्छु नि। अनि के फेसबुकमा रिक्वेस्ट नपठाउने हो? कति पटक पठाउने हो र? एक पटकमा देखाउन कि क्या हो तपाईँकोमा? उस गफ, मैले हेरेको थिएँ, देखाएको थिएन त। लाइनमा टन्नै छन् होला, अनि कहाँबाट देखाउँछ त? ल, म फोन राख्छु है। मैले भने, नराखे के हुन्छ? उनले भनिन्, आलु। आलु रे, के भनेको? उनी भन्दै थिइन्, साँझ पर्यो, तरकारी छैन, आलु लिन जानु पर्यो भनेको। ए है, त्यस्तो पो? हस। मैले फेसबुक खोले, एउटा रिक्वेस्ट आएको रहेछ, त्यो उनी नै थिइन्। उनको नाम नतासा रहेछ। म आफै सोच्दै थिएँ, कस्तो अचम्मको केटी, म जस्तो बोले उस्तै जवाब फर्काउँछे। मैले सरस्वती उसको फेसबुक हेरेँ। फेसबुक अचम्मको भाँडो लाग्छ मलाई, जे आउँछ मजाले अटाउँछ। कसैको चरित्रदेखि उसको आशा निराशा सबै यसैमा पाइन्छ। नाम नै त छ फेस अनि बुक, तर कोही कोही यहाँ आफ्नो असली अनुहार लुकाउने कोसिस गर्छन्। अब माध्यम फोन मात्र होइन, यही अचम्मको भाँडो पनि थियो हामी बीचको संवादको लागि। हाई, मैले म्यासेज गरेँ। म हजुर कुनै म्यासेज कुरिरहेको थिएँ। उनले उताबाट रिप्लाई गरिन्। म्यासेज कुर्नुपर्ने नै भइसक्यो कि क्या हो, ख्याल गर है, फसौली फेरि। आलु, अहिलेसम्म मैले नै कल गरेको थिएँ, त्यही भएर म्यासेज चाहिँ हजुरको कुरे कि फेरि भाउ धेरै होला भनेर। तिम्रो नाम नै आलु कुमारी हो कि क्या हो? मैले जिस्किँदै भने। अँ, कस्तो ट्याक्कै थाहा पाउनु भएको? मैले भने, ज्योतिष नै हो नि म त। हो र, हात हेर्नुहुन्छ कि खुट्टा? उनले प्रश्न गरिन्। जे जे देखाउँछौ त्यही त्यही हेर्छु नि म त। उनले भनिन्, बोल्न चाहिँ नसकिँदो रहेछ हजुरसँग। होइन, च्याट गर्दा पनि बोल्दै लेख्छु कि क्या हो? म उसँग इत्रिँदै थिएँ। एउटा कुरा सोधौँ? प्रश्न गरिन्। दुईवटा कुरा सोध न। हजुरको आइडी भाउजूले त खोल्नुहुन्न नि? नै, किन र? मैले प्रश्न गरेँ। यसै तपाईँको बिहे लभ म्यारेज कि एरेन्ज? मैले उनलाई उल्टै सोधेँ, के लाग्छ तिमीलाई? उनले भनिन्, लभ नै होला नि। मैले भने, ज्योतिष त तिमी पोरै छौ त, तिमीले चाहिँ के हेर्छौ नि? भनेपछि घरकीलाई पनि फसाउनु नै भएको हो? अँ, उसलाई पनि तिमीलाई जस्तै पहिले नै सतर्क गराएको हो, तिमी पनि फसौली। उस, म त फस्दिन। मैले भने, यत्रो कन्फिडेन्स? उनले भनिन्, बिहे भएको मान्छे त्यसमाथि साडी घाटा लाग्छ त। मैले भने, मतलब? उनले भनिन्, एउटा कुरा नि ढाँटेकी थिएँ हजुरलाई। मैले सोधेँ, के ढाँटेकी थियौ? भन न।
अनि साह्रै घाटा लाग्छ के भन्न खोज्या हो बो पछि भन्छु है कस्तो सस्पेन्स हो के खालि उनले भनिन् म जाने सस्पेन्समा आउँछ त नि होइन र नभन्ने भए किन भने कि त एउटा कुरा ढाँटेकी छु भनेर म त्यो झुटलाई नै सत्य मानेर बस्थे त उनले भनिन् के हो मनको ढुकढुकी बढ्यो कि क्या हो भो भन्नु पर्दैन मैले रिसाएको झैं गरे उस रिसाएको कि क्या हो उनले प्रश्न गरिन् म रिसाए नि के भो र म अलि रुखो स्वरमा प्रस्तुत भए त्यस्तो पो उसो भए रिसाएर नै बस्नु उनले यस्तै भनिन् मैले भने भन न के कुरा हो के ढाँटेको म उनको जवाफको पर्खाइमा थिएँ तर उनको जवाफ आएन म आफै मनमने केलाउन खोजेँ आखिर के झुट रहेछ तर पत्तो पाउन सकिन पाऊ पनि कसरी उनको र मेरो बीचमा कुरा नै कति नै पो भएको थियो र गाडीमा भएको चिन्जान दुई तीन पटक फोनमा कुरा अनि अहिले केही च्याट वनको बाघ भन्दा पनि मनको बाघले सताउँछ कि भन्ने डर लाग्न थालेको थियो मलाई मलाई मन थियो तर न मैले कल गरे न त म्यासेज नै अन्तिम म्यासेज मेरो थियो त्यसैले म उनको म्यासेजको पर्खाइमा थिएँ दिन बिते तर उनको जवाब आएन एक दिन एक्कासी हाई भनेर म्यासेज आएको थियो मैले रिप्लाई गरे धन्न उनले प्रश्न गरिन् के धन्न म त बिर्स्यौ कि मलाई भनेको नि मैले यसै भने उनी बोलिन् तपाईँ त के अनि सम्झी बसे मान्छेको फोन आएर हैरान है मैले भने कुरा गर्दा गर्दै आफू हराउने अनि मलाई पो हजुर त के अनि नम्बर चाहिँ के गर्न राख्या त मैले भने बोक्न भारी हुने होइन उनले भनिन् भनेपछि यत्रो दिन एकपटक पनि फोन गर्ने प्रयास गरिएन मतलब उनले भनिन् म यहाँ नै थिएन मेरो मोबाइल पनि स्विच अफ थियो मैले भने कहाँ गएकी थियो र उनले भनिन् जहाँ गए पनि हजुरलाई के आफू चाहिँ हिँड्ने बेलामा फोन गर्न पाइन म्याच पनि गर्न मिलेको छैन मोबाइल पनि स्विच अफ छ एक्कासी हराएको जस्तो हुने भयो भनेको हजुरलाई चाहिँ केही मतलब नै रहेनछ उनको यो शब्दले कता कता मेरो मनमा चिसो बनायो उनी बोलिन् रिस चाहिँ कडा रहेछ मैले भने किन उनी बोलिन् मैले एउटा कुरा ढाँटेकी थिएँ भने अनि केही कुरा पनि नभने रिसाएर नै बस्नु भनेर हराए त्यही भएर रिस देखाएको मलाई मैले भने त्यस्तो होइन अनि कस्तो हो त उनले प्रश्न गरिन् मैले भने आलु उनी मजाले हाँसिन् हजुर पनि आलु किन्न जानुपर्ने भयो कि क्या हो मैले अँ भने किन भाउजू खोइ र उनले प्रति प्रश्न गरिन् रिसाएको हो र तिमी मैले प्रश्न गरे छैन म कुनै हो र हजुरको रिसाउनको लागि उस अहिलेसम्मलाई साथी मैले भने किन र पछि के बनाउने विचार छ प्रश्न गरिन् त्यो त डट डट अनि के कुराहरू ढाँटेको भनेको उनले भनिन् साह्रै पिर पर्यो कि क्या हो पिर भन्दा पनि खुल्दुली भयो त्यस्तो त केही होइन हजुरलाई सुरुमा कल गर्ने मेरो साथी होइन भाउजू हो मैले भने भाउजू अँ भाउजू किन के भयो र उसो भए त्यो दिन तिम्रो पछाडि हाँस्ने पनि भाउजू नै हो अँ अनि के सुन्नुहोस् न मैले भने भन न भाउजूले नि है तिम्रो त्यो दारीवालासँग स्योर ल पर्छ भन्नुभएको मैले भने के रे उनले भने अँ अनि मैले हुँदैन हुँदैन भनेको पर्यो भने एउटा साडी चाहिन्छ है मलाई त अरे मैले भने त्यही भएर पो साडी घाटा लाग्छ भनेको अस्ति उनले अँ भनिन् मैले भने के छ विचार पार्ने हो कि क्या लभ बरु एउटा साडी मै किनिदिउँला नि ए है त्यस्तो पो परेको छैन मलाई लप्स पार्न अनि घरकी भाउजू उनले प्रश्न गरिन् उनको त्यो प्रश्नको मैले जवाफ दिन सोधे भेट्ने हो मलाई मैले यति मात्र के भनेको थिएँ उनी बोलिनन् मौन रहिन् मैले फेरि प्रश्न गरेँ के भयो बोल्दिनौ त उनले भनिन् हजुर भेट्ने हो र नभेट्ने हो मैले प्रश्न गरेँ मैले त्यस्तो पनि भनेको छैन अनि कस्तो त खान्छु जस्तो लाग्यो क्या हो अनि त खानुभयो भने एक्लै छोरी कान्छे हो कि क्या हो उनले भनिन् ज्योतिष चाहिँ हो कि मान्छे त पत्याएको थिएन र उनले भनिन् होस् हेर न फेरि मैले भने भेट्ने चाहिँ हो कि नै उनले भनिन् हुन्छ कहाँ भेट्ने मैले भने तिमी भन जहाँ तिमी भन्छौ उनी भन्दै थिइन् म भोलि पशुपति आउनुहोस् उतै भेट्छु नि हुन्छ मैले हुन्छ भने म एक्लै हुन्न है भाउजू पनि आउनुहुन्छ को भाउजू मैले प्रश्न गरेँ हजुरलाई कल गर्ने तिम्रो आफ्नै भाउजू हो अँ नन्द भाउजू मिलेर डेटिङ त्यस्तो चाहिँ होइन है अनि कस्तो हो त भाउजू र मेरो सम्बन्ध साथीको भन्दा पनि नजिकको छ मैले हजुरको कुरा पनि आउने बित्तिकै भाउजूलाई नै भने के हो सायद भाउजूले फोन नगरेको भए म हजुरसँग बोल्ने पनि थिइनँ होला हजुरको नजरमा म के हुँ त्यो त म भन्न सक्दिनँ तर म खुलेर हाँस्न चाहने मान्छे हुँ जस्तालाई त्यस्तै हुनुपर्छ भन्ने सोच हो मेरो म बोल्छु किनकि मलाई बोल्न पर्छ म शान्त रहन पनि सक्दिनँ र देख्न पनि म बोल्छु किनकि मलाई बोल्न मनपर्छ म शान्त रहन पनि सक्दिनँ र देख्न पनि
मैले भने होइन रिसायो कि क्या हो किन उनले प्रश्न गरिन् लामै डायलग कहाँ उता अनि के नन्दा भाउजू चेटिङ भने त उनले झर्केर भनिन् मैले त यसै जिस्केर भने नि हजुरले गलत बुझ्नुहोला कि भनेर भने कि भनेपछि ढुक्क साडी नदिने सोचो उनले भनिन् आलु ओए मैले म्यासेज गरे हजुर कस्तो खबर केही नै दिन कस्तो भयो त मैले सोधेँ हजुरसँग नै त थिएँ नि हजुरलाई नै थाहा होला नि मैले भने तिम्रो मनको कुरा मलाई के थाहा किन थाहा हुन्थ्यो र उनले भनिन् किन यस्तरी भन्या उनले भनिन् भाउजू खोइ त मैले भने भाउजू खोइ त उनले भनिन् कस्तो एकैपटक त मैले भने मनको कुरा किन थाहा हुन्थ्यो र भने उसो थाहा पाएको नि उस साह्रै थाहा पाउने नि एउटा कुरा सोधौँ मैले प्रश्न गरेँ सोध्नुहोस् न तिमीले बोयफ्रेन्ड किन नबनाएको उनले भनिन् कसरी बनाउँछन् र मलाई त आउँदैन मैले भने साँच्चै सोधे हो क्या मैले पनि साँच्चै भने उनले भनिन् अहिलेसम्म एउटा पनि बनाएनौ प्रश्न गरे थियो कुनै बेला उनले लामो सास तानेर भनिन् अनि के भयो त अनि सकियो मैले भने के भएर उनले भनिन् यस्तै भन्न मन लागेको छैन हो मैले प्रश्न गरेँ त्यस्तो होइन अनि कस्तो हो त कुनै बेला थियो अनि मिल्ने साथी पनि थिए चिनजान मैले नै गराइदिएको तर मुर्दाहरूले त्यसैलाई लिएर टाप कस्यो म मजाले हाँसे हाँसो उठ्छाई त्यही भएर भन्दिन भने उनले रिसाउँदै भनिन् सरी बट फिल्ममा जस्तै भएछ नि उनले भनिन् त्यति बेला चाहिँ खुब रिस उठ्या थियो अहिले सम्झिँदा मलाई पनि हाँसो लाग्छ तर बहुत माया गर्थ्यो उसलाई त्यसपछि यो लभ सब मतलब नै लाग्दैन मैले भने हैट कडा पुरै छौ त अनि हजुरको सुनाउनुहोस् न त लभ स्टोरी मेरो त सिम्पल छ एउटै कलेज पढेको मलाई ऊ मन पर्यो उसलाई म अनि घरमा कुरा गरेर बिहे गर्यौं सकियो ए कति छोटो लभ स्टोरी त तिम्रो र मेरो बनाउला नि त लामो लभ स्टोरी हुन्न मैले हाँस्दै भने उस हेर न फेरि किन नबनाउने हो मैले प्रश्न गरे पर्या छैन बनाउन मलाई मैले सोधे डर लाग्छ हो किन डराउने हो र म एउटा अर्कैले उडाइदिए म त झन् उडाइसकेको मान्छे त्यस्तो त होइन तर हजुरसँग कुरा गर्दा आनन्द आउँछ उसले भने उस घर आई फेरि बानी पर्ला नि उनी भन्दै थिइन् बानी त अलिअलि परिसक्यो मैले हाँस्दै भने फस्यौ नानी फस्यौ ह्या नभन्नु न खालि हो किन हजुरले यस्तो भन्दा मलाई खुब डर लाग्छ किन कति साँच्चैको फसे भने के हुन्छ त मैले प्रश्न गरेँ मलाई त सबैले अलि साईको छेस भन्छन् मतलब म पिछा लाग्यो भन्दा छोड्दिन नि फेरि उनले हाँस्दै भनिन् समातेर नै बस्छ हो समाज सुकी के गर्छु त्यो बेला नै थाहा हुन्छ डराउन नदेऊ न मलाई खुब फस्यौ फस्यौ भन्नुहुन्थ्यो त किन डराउने हो र घरमा एउटी त छिन्नी पहिलेदेखि नै मन पर्यो भने त पर्यो पर्यो घरमा छे भनेर हुन्छ दुईटी बनाउनु होला नि त उनले पनि मस्किँदै भनिन् मार्छ्यौ घरकीले मारे मारोस् साँच्ची भने हो तिमीले मैले सोधेँ खुब मख परे जस्तो छ त उनले भनिन् अनि ज्योतिषले दुईवटी बिहे गर्छस् भन्थ्यो मैले भने हजुरले पनि ज्योतिषलाई देखाउनु पर्छ र उनले सोधिन् म भन्दा पनि महान ज्योतिष नि एउटा कुरा भनौँ मैले भने के कुरा भन्न त मलाई पनि ज्योतिषले बिहे गरेकोसँग बिहे गर्छस् भनेको थियो मैले भने साँच्ची हो र उनले भनिन् के गफ दिए कस्तो लाग्छ अब त साँच्चीकै डर लाग्न थाल्यो हो मलाई म चाहिँ होइन हजुर फस्नु होला जस्तो छ है मैले भने गफाडी गफ्री उनले प्रश्न गरिन् अनि के त गफाडी उनले भनिन् नपत्याएको मैले भने पत्याएँ हजुर पत्याएँ उनी भन्दै थिइन् ढुक्क हुनुहोस् त्यस्तो गर्दिन मैले प्रश्न गरेँ कस्तो गर्दिन म पनि केटी नै हो म त्यति सेल्फिस पनि छैन एउटा केटीको मनको भाव म मजाले बुझ्न सक्छु मलाई हजुरसँग बोल्दा आनन्द आउँछ दिनभरिको थकान हजुरसँगको छोटो संवादमा बिलाएर जान्छ यो हजुरप्रतिको मेरो आकर्षण हो कि माया त्यो मलाई थाहा छैन तर जुन दिन भाउजूले हामी बीचको सम्बन्धको बारेमा थाहा पाउनुहुन्छ म गायब हुनेछु मैले प्रश्न गरे मतलब कुनै पनि केटी चाहन्नन् कि उसको श्रीमान उसको पछाडि अरू कोही केटीसँग बोलोस् उसो भए म तिम्रो बारेमा भन्छु नि त उनलाई उनले सोधिन् के भन्नुहुन्छ मैले भने के भनौँ केही नभन्नु जुन दिन उहाँले थाहा पाउनुहुन्छ एउटा सिम चेन्ज गर्न सकिन्छ र फेसबुकमा सिधै ब्लक गरिदिन्छु म ओ माई गड डर पो लाग्यो त उनी भन्दै थिइन् म नि यस्तै छु मैले सोचे भने त सोचे उसो भए कहिलेदेखि नबोलौँ मैले सोधेँ उनलाई किन उनले प्रश्न गरिन् कतै तिमी नसा भइदेऊ भने मतलब मैले भने
केही पहिले अपरिचित थियौ, अहिले अलिअलि बानी परिसक्यो तिमीसँग कुरा गर्ने। जति कुरा हुँदै गयो त्यति बानी बस्दै जान्छ। कतै तिमीसँग कुरा गर्ने नसा नै भइदियो भने नसा त्याग्न, पहिले घृणा गर्न सक्नुपर्छ र म तिमीलाई घृणा गर्न सक्दिन, त्यसमाथि तिमी गायब हुन्छु भन्दै छेउ। के हो सिरियस हुनुभयो त? प्रश्न गरिन्। के? मैले सोधे। फस्नु भयो कि क्या हो? तिमीलाई के मतलब? उनले भनिन्, रिसाएको हो। तिमीलाई के रिसाए पनि नरिसाए पनि? नरिसाउनुहोस् न, म केवल यो चाहन्छु कि मेरो कारणले हजुरहरूको व्यक्तिगत जीवनलाई असर नगरोस्। हजुर र मेरो सम्बन्ध हामी बीचमा नै सीमित रहोस्। हामी बीच के सम्बन्ध छ र? सोधे मैले। थाहा छैन, उनले भनिन्। अनि के हामीमा नै सीमित रहोस् भन्या त? यति हो कि म हजुरको जिन्दगीमा अलि पछि आइपुगेछु। के भनेको? बुझिन मैले। केही नै, उनले भनिन्। माया लाग्छ हो मेरो? सोधे मैले। थाहा छैन। तिमीलाई थाहा चाहिँ के छ त? प्रश्न गरे। जे भइराख्या छ गलत भइराख्या छ। तिम्रो दिमागमा के चल्दैछ? सोधे मैले। के हामी सही छौ? उनले उल्टै सोधिन् मलाई। के बोल्नु अपराध हो? मैले भने। होइन। अनि के त? उनले भनिन्। मेरो इन्गेजमेन्ट भइसकेको छ। मैले फेरि सोधे। के रे? उनले भनिन्। हो, मेरो इन्गेजमेन्ट भइसकेको छ। मैले गफ मात्र भने। कस्तो गफ हो र? यस्तो कुरा पनि गफ जस्तो लाग्छ र? अनि बिहे कहिले त? उनले भनिन्। अर्को महिना। साँच्चै भने हो र? उनले भनिन्। नाइ डाँडे कि ह्या, मजाक नगर न। अनि साँच्चै भन्दा नपत्याउने? अनि अहिलेसम्म किन नभनेको त मलाई? उचित सम्झिन त्यसैले। अनि अहिले आएर एक्कासी? मलाई नि डर थियो कतै हजुर यो थाहा पाएर मसँग बोल्न छाड्नु भयो भने। मैले प्रश्न गरे। अनि अब के त? उनले भनिन्। अब त तपाईँ फसिसक्नुभयो। उस फस्छु खुब। अनि तिमी नि? घुमाउन लाने हो मलाई? घुमाउन? मैले प्रश्न गरे। अँ, घुमाउन जाने हो र मसँग घुम्न? कहाँ जान्छौ? जहाँ तपाईँ लानुहुन्छ म जान तयार छु। मैले भने। किन घुम्न जान मन लाग्यो हो र मसँग? उनले भनिन्। तिम्रो साँच्चै इन्गेजमेन्ट भएको हो र? मैले पुनः त्यही कुरा सोधे। अँ, इन्गेजमेन्ट जस्तै। मैले फेरि भने। जस्तै रे? उहाँ बाहिर हुनुहुन्छ, आएपछि बिहे गर्ने। भनेपछि पिआर वालासँग प्यार भएको हो? होइन। अनि के त? उनले भनिन्। घरकोले खोज्नु भएको रिलेटिभ थ्रोबाट हो, नै भन्न सकिन। उसो भए विदेश? उनले त्यो कुरामा ध्यान दिएनन्। सोधिन्, घुमाउन लाने कि नै? अर्का के हुन लागे किलाई कि घुमाउन लानु? मैले निराश हुँदै भने। उस हेर न, आफू त खुब झन् बिहे नै गरिसक्या मान्छे। मैले भने, कहाँ जान्छौ? जहाँ पनि। तर? मैले भने। तर के? उनी भन्दै थिइन्, सिचुएसनको एडभान्टेज चाहिँ लिन पाइन्न। हैट, कडाको छेउ कि क्या हो? लिएँ भने? लिनुहुन्न? मैले भने। त्यत्रो कन्फिडेन्स? अँ। किन? मेरो सङ्गत नै केटीको भन्दा केटाको धेरै छ। मैले कति ख्याल गरेको छु, तर हजुर जहिले पनि लिमिटमा नै हुनुहुन्छ। हजुरसँग सेफ हुन्छु जस्तै लाग्छ। के थाहा, आँधी अगाडिको सन्नाटा भन्छन् नि, त्यस्तै शान्त पो हो कि म? मैले यस्तै घुमाउन लैजानुहुन्छ त भनिन होला हजुरलाई कि भेटे जतिकासँग घुम्न जान्छु जस्तै मान्नुभयो? यो त मेरो केटी फसाउने आइडिया हो। मैले भने। हो भने हो, फसौला नि त। मैले भने। दक्षिणकाली जाने हो? उनले हुन्छ भनिन्। सम्बन्ध, कुनै सम्बन्ध यस्ता भइदिन्छन् जसको कुनै नाम हुँदैन, तर तिनी यसै खास भइदिन्छन्। मनदेखि मस्तिष्क हुँदै पुरै शरीरमा नै हलचल मचाइदिन्छन्। तर उसँग तपाईँको कुनै नाता नै हुँदैन, तर नाता बिनाको सम्बन्ध पनि हुँदैन। मैले भने। के गर्दै हो? हजुरलाई सम्झिँदै। के रे? किन सम्झन नहुने हो र? मैले त्यस्तो भनेर? हजुर किन मसँग ढिलो भेट हुनु भएको के? उनले त्यही प्रश्न एकपटक फेरि मलाई गरिन्। किन? सोधे मैले। सम्झेर बस्नुपर्ने थिएन नि। मैले भने। के भयो? उनी भन्दै थिइन्, गाह्रो भयो। किन? हजुरसँगको दिन कति चाँडै बित्यो थाहा नै भएन। मैले भने। धेरै न सोच। उनले सोधिन्, किन? पागल होल्यौ? भइसके, यस्तो कुरा नगर, डर लाग्छ। मैले भने। कान्छी बनाउने हो मलाई? उनले सोधिन्। के भन्या? जसँग भए म? बुझ्नु भएन र? मैले भने। बन्ने हो र? उनले भनिन्, बनाउने हो। मैले भने, जेठीलाई फकाउनु पर्छ। उनी भन्दै थिइन्, फकाउनुहोस् न त। मैले भने, भाउजूले थाहा पाउनुभयो भने गायब हुन्छु भनेको होइन, त्यो त अहिले पनि भन्छु। अनि फकाउनु चाहिँ कसरी? मलाई के थाहा? मैले भने, भाग्ने हो मसँग? उनले भनिन्, भगाउने हो। मैले भने, तीनजना भएर भाग्नुपर्छ। उनले सोधिन्, तीनजना? मैले भने, अँ तीनजना। घरकीलाई कहाँ छाड्नु त? उनी भन्दै थिइन्, के यो माया हो? के हजुर मलाई माया गर्नुहुन्छ?
माया गर्छु भनेर गरिनेर गर्दिन भनेर नगरिने होइन, माया त महसुस गरिन्छ। मलाई थाहा छैन तिमी मलाई माया गर्छौ कि नै, किनकि यो त तिमीले महसुस गर्ने कुरा हो। मेरो कुरा म यसलाई माया नै त भन्दिन, तर तिम्रो बानी चाहिँ परिसक्यो, यति हो, तिमीले मेरो दिलमा ठाउँ बनाइसक्यौ। उनी भन्दै थिइन्, अनि यो माया नभएर के हो त? मैले भने, तिम्रो र मेरो सम्बन्धको कुनै भविष्य छैन, हामी आजको लागि ठिक छौ, तर जुन सम्बन्धको भविष्य छैन त्यसको बारेमा धेरै सोच्नु मूर्खता हो। हामी बीचको सम्बन्ध के हो त? प्रश्न गरिन्। थाहा छैन। के थाहा छ त? फेरि प्रश्न गरिन्। हाम्रो परिचय हुँदा नै तिमीलाई थाहा थियो कि म विवाहित हुँ, र मलाई यो थाहा थियो कि तिम्रो एक दिन विवाह हुनेछ। न तिमीलाई थाहा थियो न त मलाई नै कि हाम्रो सम्बन्ध यहाँसम्म आइपुग्नेछ। फ्याक्ट, न तिमीले नकार्न सक्छौ न त मैले नै। त्यसमाथि तिम्रो विवाह निश्चित प्रय रहेछ। अब हामीले यस्तो कुरा गर्नुहुन्न। एउटा कुरा भनौँ, उनले सोधिन्, भन न हजुर, के मनदेखि नै यो सब कुरा भन्नुभएको कि मलाई सम्झाउन मात्र? मैले भने, जे तिमी सोच। उनले भनिन्, मैले मेरो जीवन साथी जस्तो होस् भन्ने सोच्थे नि, हजुर ठ्याक्कै त्यस्तै हुनुहुन्छ। हो र, किन ढिला बेट भागी त नि? मेरो बिहे भयो भने पनि हजुर मसँग बोल्न छाड्नु हुन्न नि है? प्रश्न गरिन्। बोल्छु, तर यसरी पक्कै पनि बोल्ने छैन। एउटा कुरा भन्छु, केही पनि नभन्नु है। मैले भने, हस् भन न। उनी भन्दै थिइन्, मैले बिहे गरेपछि पनि नि ऊ त घरको ज्वाइँ मात्र हुनेछ, मेरो बुढा त हजुर नै हो। मैले भने, होइन मार्छौ कि क्या हो? उनी बोलिन्, आफू बुढा बन्दै हुनुहुन्छ, मार्छौ कि क्या हो रे मलाई? मैले भने, अनि अर्काको बुढालाई बुढो रे? उनले भनिन्, सातो गयो कि क्या हो? अनि त झारफुक जाने छौ कि छैन? सोधे मैले। जाने के भए उहिले मोहनी लगाइसक्थे, अहिले के काम छ त? मैले प्रश्न गरे। उस हेर न क्या जानेको, ढाँटी जस्तो लाग्यो कि क्या हो? फेरि सोधे। उसो भए बुढो भन्न फरक पर्दैन? उनले उल्टै सोधिन्, कहिलेसम्म भन्छौ त? जहिलेसम्म भन्न मिल्छ। उनी इत्रिरहेकी थिइन्। अर्थ थाहा छ? मतलब बुढोको अर्थ थाहा छ? मैले प्रश्न गरे। थाहा छैन, नेपालीमा अलि विक छु। मैले भने, सकिन्न है? उनी भन्दै थिइन्, यति चाँडै सक्न पनि भएन नि। भयो चाहिँ के तिमीलाई? मैले सोधे। मोहनी लगाउनु भयो। होइन न, मजाले फस्यो कि क्या हो? हँ, म फसे त हजुर डबल फस्नुहुन्छ। ए है, क्या मस्त लाइफ थियो, डामाडोल भयो नि? उनले खुइया काडिन्। क्यारे? सोधे। अनि त? मैले भने, मैले गरिदिएको हो र? होइन, सब मिलेर गर्न लागे नि। ए साँच्चै तिम्रो बिहे आउन लाग्यो होइन? साँच्चै कति गते हो? उनले भनिन्, मङ्सिर 6 गते। मलाई बिहेमा बोलाऊ है, आउन सक्नुहुन्छ? किन नसक्नु? साँच्चै भने हो? अँ, मैले भने, कस्तो निष्ठुरी, म त सक्दिनँ बोलाउन। अनि तिम्रो उहाँको खबर के छ? सोधे मैले। उनले भनिन्, मैले हजुरलाई भाउजूको बारेमा कहिले सोधेकी छु? आमै, पुरै सस्पेन्स राख्ने विचार हो कि क्या हो? मैले प्रश्न गरे। उनले भनिन्, मेरो बुढो भनेर चिनाइदिउँ र? मेरो चाहिँ कान्छी तिमी, तिम्रो चाहिँ जेठोमा हो कि क्या हो? कस्तो मनको कुरा नै भन्नुभएको तपाईँले? मैले भने, पागल। उनी भन्दै थिइन्, पागल होइन कि, पगली भन्नु न। सकिन हो, मैले सकिन। धेरै पहिले नभए पनि अलि पहिले भेट हुन पर्ने हजुरसँग। किन, मलाई पनि पागल बनाउँथ्यो र? मलाई नि भाउजूसँग कस्तो डाह लाग्छ? मैले सोधे। किन? जुन मेरो हुनुपर्ने थियो त्यो उहाँसँग छ। म अलि घमण्डी छु, सबै त्यसै भन्छन्। मनमा कुरा दबाएर आफूलाई टेन्सन दिनुभन्दा फ्याट्टा भन्यो टेन्सन फ्री। लाइफ एक्सपिरियन्स हो, मेरो चाँडै सिक्ने बानी छ। लगा भए अति नै प्रिय लाग्छ। तिमी पनि त अब अरू कसैको हुँदैछौ। मैले भने, भइसकी कि त छैन नि? मतलब मेरो त चान्स छ नि हजुर ने प्याक। म पनि हल्का साईको भएको भए के गर्थ्यौ? सोधे मैले। बगाउँथे हजुरलाई, म त यसै रेडी छु नि। उनले भनिन्, उस हेर न ग, जब मनका ठूला ठूला सपना आँखा खोली सपना भई बिलाएको देख्न थालिन्छ, तब सायद सपना देख्ने मन पनि मर्छ, छटपटाहट तडपाउँछ। माया नसाओ, बिना सम्बन्धको मायाको कुनै अर्थ हुँदैन। सपना तडपाई र माया, सपना देखेको मायाको, मायाका लागि तडपाई। उनले भनिन्, हजुरलाई के मसँग कुरा गर्न डर लाग्छ? मैले सोधे, मलाई नै सोध्यौ? त्यस्तै लाग्छ, नडराउनु म खान्न। उनले भनिन्, हैट खतरा छ त। उनले भनिन्, के भनौ? उनी भन्दै थिइन्, जे छ। मैले भने, तिमी त पुराका पुरा मान्छे नै खतरा नि। उनले भनिन्, होस गर्नु है। मैले भने, तिमीले एउटा कुरा ख्याल गरेका छौ? उनले भनिन्, के? मैले भने, तिमी म र म तिमी भएका छौ नि, मतलब
जे म पहिले भन्थे अहिले तिमी भन्न लागेको छौ। ए है, उनी भन्दै थिइन्, तयारी कस्तो चल्दैछ? उनले भनिन्, अर्को हप्ताबाट सुरु हुन्छ। एक्साइटेड हो? छैन। किन? प्रश्न गरे। थाहा छैन र? नै, मैले भने। तपाईँ के बुझ्नुहुन्न कि अबुझ भन्नुहुन्छ? बुझेर पनि के गर्ने? मैले भने। कस्तरी भन्या? मतलब नै लाग्दैन है मेरो। के भनौँ त? केही नभन्नु, बुझेर पनि केही गर्न सकिन्छ र? उनले भनिन्, भयो के छाड्दिनौ? रिसाएको कि क्या हो? छैन, रिसाए रिसाउ, म फकाउनेवाला छैन भनेर भन्नु होला भन्ने डर छ। त्यस्तो भन्छु जस्तो लाग्यो र? के भेर? उनले भनिन्, त्यति साह्रो पनि छैन, रिसाउनेलाई फकाउन जानेको छु मैले। सुन्नुहोस् न, भन न, मेरो एउटा सपना थियो, पूरा गर्न मदत गर्नुहुन्छ? भन न, मैले सक्ने भए म गर्छु। हजुरले सक्ने नै हो, सक्ने भए गरौंला नि। गरौंला कि गर्छु? मैले भने, गर्छु। प्रमिस? प्रमिस नै भन्नुपर्ने? नडराउनु, भाउजूलाई छाड्नु भन्दिनँ म। भन्यो भने मान्नुहुन्छ र? उल्टै सोधिन्। के भन्छु भने कि मैले सक्ने भए म गर्छु, प्रमिस। उनले भनिन्, यो हप्ताको कुनै दुई दिन हजुर फ्री हुनुहुन्छ? फ्री किन? प्रश्न गरे। उनले भनिन्, मसँग दामन जानुहुन्छ? म अलमल्ल परे र प्रश्न गरे, के रे? उनी बोलिन्, होइन, एकपटकमा बुझ्नुहुन्न कि क्या हो, खालि के रे के रे। म बोले, लाने हो र? होइन, मजाक गरे कि? उनी हाँस्दै भनिन्, मजाक पो हो। म ठुस्स परे। जाने कि नै भन्नुहोस् न? फेरि प्रश्न गरिन्। कहिले? मैले सोधे। यो हप्तामा जहिले भने पनि हुन्छ। यही हप्ता? अर्को हप्तादेखि म भ्याउँदिन, उनले भनिन्। मन बहकेला फेरि जिज्ञासु हुँदै सोधे, मतलब? पछि बिहे गर्ने मन भएन भने? यसै भने। त्यो त अहिले पनि छैन। अनि किन त? प्रश्न गरे। हजुर गर्नुहुन्छ र? साँच्ची के तिमी भाउजू भन्छौ, म के भनौँ? हेर न, कुरा बटारेको, केही भन्नु पर्दैन, जाने कि नै के मसँग? उनले प्रश्न गरिन्। डर लाग्दैन? सोधे मैले। बुढो भने कि छु, के को डर? अनि हो, सोधे मैले। मैले दाइजो मागे कि? उनले भनिन्, दाइजो? अचम्मित भए म। नदिने दाइजोमा हजुरको दुई दिन? तिमी त पूरा पागल नै हो कि क्या हो? उनले भनिन्, अलिअलि। दुई दिनको बीचमा एक रात पनि आउँछ? उनले भनिन्, ए हो, दिनपछि रात पो आउँछ। मलाई लिएर नै डुब्ने हो? सोधे मैले। एक्लै त के डुब्नु, हजुर पनि साथ भए तार्नुहुन्छ कि? डुबिसके जस्तो लाग्छ मलाई त, मैले भने। उनले भनिन्, उसो भए तार्नुहोस् न त। मैले भने, के गरौँ, माया गर्नु, उनी भन्दै थिइन्। गर्दिन जस्तो लाग्छ र? है, केटो बल्ल फस्यो। तार्नलाई आफू पनि त डुब्न पर्यो नि, मैले भने। भाउ धेरै नखोज्नु, जाने कि नै मसँग? सोधिन्। जानु ठिक होला र? मैले पनि सोधेँ। उनले भनिन्, के मायाको गन्तव्य ओछ्यान नै हो र? खतरा भइसो त्यार तिमी त। पछिको कुरा धेरै सोच्ने बानी के, जे हुन्छ देखा जाएका। मैले भाउ खोज्नु पनि उल्टै फकाउनु परेको छ। उनी ठुस्स परिन्। ए है, त्यस्तो पो भयो त नि, नजाऊ, उनी रिसाएर बोलिन्। मैले जाँदिन भनेर? प्रश्न गरे। जान्छु पनि त भन्नुभएको छैन नि। मैले जिन्दगीसँग जे मागे त्यो पाएँ। हजुर जस्तैको साथ खोजेकी थिएँ, तर ढिलाइ भए पनि पाएँ। सधैँको लागि हजुरसँग हुने मेरो सपना नै हो र हुने भयो। तर त्यो दुई दिन म हजुरसँग सम्पूर्ण जिन्दगी जिउन चाहन्छु। हर एक पल म जिउन चाहन्छु। भाउजूसँगको त्यो डाहा मार्न चाहन्छु। स्वतन्त्र म कतै पिञ्जडामा कैद हुन्छु कि भन्ने डर लागेको छ। अन्तिम पटक म खुलेर उड्न चाहन्छु। सोचेर भन्नुहोस् है। मैले हस मात्र भन्न सकेँ। ऊ मेरो अगाडि एउटा खुल्ला किताब जस्तो प्रस्तुत भएकी थिए। मानौ उसले मलाई त्यो अधिकार दिइसकेकी थिए कि म त्यो किताबमा आफ्नो इच्छा अनुसारको भाग लेखौं। कौतूहलता तबसम्म लाग्छ जबसम्म त्यो रहस्य रहन्छ। ऊ रहस्य छे, सायद मेरो समाजभन्दा बाहिरको। जब मनभित्रको इच्छा इच्छामा नै सीमित रहन्छ कि भन्ने भान हुन्छ, तब मान्छे छटपट आउँछ। त्यही भएर होला अन्तिम घडीमा मान्छे त्यही अपुरो इच्छा पूरा गर्ने आशमा सास फर्काउन लामो सास फेर्छ। त्यो छटपटी मेरो मनको कुनामा कति दबेर बसेको थियो। माया फरक हुन्छन्, तर चाहनाको एउटा हद हुन्छ। चाहेर नपाउनेको हदभन्दा धेरै माया घातक पनि हुन्छ। ऊ जसरी प्रस्तुत भएकी छे, मलाई पनि उसलाई पढ्नु मन छ, तर डर म यतै कतै हराइदिए भने। ओए, बोलाए मैले। हजुर, उताबाट बोलिन्। जाने होइन त? सोधे मैले। जाने हजुर, साँच्ची? अँ, कहिले जाने? सोधे मैले। भोलि मिल्छ? उनी भन्दै थिइन्। भोलि नै? अँ, किन मिल्दैन र? प्रश्न गरिन्। हुन्छ, उनी बोलिन्। म लिन आउँछु नि त है। तिमी आउने? म चमित भएँ। मैले लाने भनेको त हो नि, अनि लिन आउनु परेन? उनी जिस्किन्। कहाँ आउँछौ? सोधे मैले। हजुरको घर। म बोले, डिभोर्स गराउने विचार छ कि क्या हो? उनले भनिन्, कति चाँडो डराएको, यस्ताले पनि के माया गर्नु?
म बोले माइक लिएर आउँदा किन म टोल भरिकालाई सुनाउला नि

0: हजुर बुबा नमस्कार।
1: नमस्कार नानी, नमस्कार।
0: के छ खबर, सन्चै हुनुहुन्छ?
1: सन्चै छु नानी।
0: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
1: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
0: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
1: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
0: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
2: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीको दोलाखा।

0: अनुरोधक दीप जनपन कार्यालय दोलखा।
1: हार्दिक निमन्त्रणा
2: लास्तो फ्याफोल लाटासी दिले नमस्कार सेवा जोरले जजलोपा स्याउदाई बौद्ध धर्म महायान त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागाधाव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागाधाव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
1: न्यूनी व्रत बस्ने मिति 2083

काल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने स्थान भीमेश्वर नगरपालिका छ चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओढ्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840

0: बरन्दी यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नु भएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
0: हिमालयन क्राउन एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: हिमालयन क्रावन एकेडेमीमा भीमेश्वर नगरपालिकाको स्वीकृतमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11+2 विज्ञान साइन्स विषयमा भर्ना खुला गरिएको छ। एसी उत्तीर्ण सफल विद्यार्थीहरूलाई यथाशीघ्र भर्नाको लागि सम्पर्क गर्न अनुरोध गरिन्छ।
0: सम्पर्क स्थान हिमालयन क्राउन एकेडेमीको कार्यालय चरीघ्याङ चरीकोट दोलखा। सम्पर्क व्यक्ति सुमन श्रेष्ठ 9844002090 र गणेश बुढाथोकी 9869019816। सम्पर्क फोन नम्बर 0949421364। पुनश्च गरीब तथा जिहेन्दार विद्यार्थीका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राचार्य हिमालयन क्राउन एकेडेमी चरीघ्याङ चरीकोट दोलखा।
3: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840597924 र 9845674484। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।

0: मजुरा सामुदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
1: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
0: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
1: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
0: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814841402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलाखा।
2: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त,
3: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
2: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
4: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने
2: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
4: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
1: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू:
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
5: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
5: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494120 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: हैन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालुखोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालुखोला, राँगाको मासु पाइने पसल भएको घरसँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
7: होइन, के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
8: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरे, सिलाबर, स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र?
8: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
0: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि।

0: किबीका चार जातका बिरूवा पाइन्छन्। हजार भन्दा माथिका बिरूवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किबीका बिरूवा दिइन्छ नि। त्यसैले समयमै सम्पर्क गर्नु है काका।
1: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
0: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
2: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
3: हजुर बुबा नमस्कार।
4: नमस्कार नानी, नमस्कार।
3: के छ खबर, सन्चै हुनुहुन्छ?
4: सन्चै।

0: यो रेडियो सैलुङको समय सूचक हो।
1: यति बेला बेलुकीको 10 बजेको छ।

नारायण अब यह बताइनी भैया को वृहत नारद या पुराण पुरुषोत्तम महात्म्य को यह आठौ अध्याय कति कुरा को विस्तार कर समनकादी भनिकन समनकादी नामरिका 88,000 शेर का प्रति पुरुषोत्तम जी ने बताने भो सैनी कथा नारद लाई नारायण ने बताने भो सैनी कथा महाराज युधिष्ठिर परमात्मा प्रभु भगवान कृष्णचंद्र ने बताने भो सैनी कथा लिया हमारा आदरणीय श्रद्धा महान भाव में लियाईकन यह कथा प्रस्तुत कर लगीजन अब ते मौका में के भईराक भाई परमात्मा प्रभु भगवान कृष्णचंद्र जुन उदापटी जो जति जो वनवास कर जान भाई पांडव अभी ते भेटना जानू गई सके महाराज दृष्टि भेट्न भो हरेक किसम के करीकन विभिन्न किसम का उपदेश दिन्भ अर्जुन भन्न कि ओहो के भन्न ओहो नर का जो नारायण नर का जो हो अर्जुन नारायण का परमात्मा भगवान कृष्ण भाई हाल नर नारायण अवतार हो मामा फुपू को छोरा हो इस हेतु भन्न भो कि अर्जुन अब तपाईहरु के गर्नुस् त भनि यसले भने अब यो भीष्म कर्ण आदि गरिएका उहाँहरुका डरले गर्दाखेरिमा यो पुरुषोत्तम आएको गएको तपाईहरुलाई थाहै भएन हेर्नुस् है दुःखको घडीमा तपाईहरु हुनुहुन्छ त्यसैले गर्दाखेरिमा अनि तपाईहरुले जो धेरै नै यो दुःख कष्टहरु पाउनु भइरहेको छ र अब आएको जो पुरुषोत्तमको व्रतहरु तपाईहरुले जो गर्नु पर्दछ भनेर भन्नु हो त्यो व्रत गर्नु पर्दछ महाराज त्यो व्रतको प्रभावले गर्दाखेरिमा तपाईहरुको जुन यो दुःख कष्ट चाँडै नै जो नाश हुन्छ भनेर भन्ने चाँडै नै जो दुःख काटिन्छ भनेर भन्ने कुरा त्यस्तो जो गर्नुभयो अब त्यसरी जो गर्नुहोस् भनेर भनिसकेपछि त्यहाँबाट लौ त भनेर अनिखेरि उहाँहरूले पनि के गर्नुभयो त भन्ने मसला भने त्यहाँबाट आउने यो पुरुषोत्तम यो महिनाको अनिखेरि उहाँहरूले जो व्रतहरू गर्नुभयो व्रतहरू गर्दै गर्दै जानु भइरहेकै छ भनेर भनिएर अब जुन त्यति वर्षमा आउने यस्ता किसिमको जो पुरुषोत्तमहरू अनिखेरि उहाँहरूले गर्दै गर्दै जानु भइरहेकै छ अब त्यसै मौकामा अब के हुन्छ त भन्ने यसलाई भने त्यो पुरुषोत्तमको जो व्रतका प्रभावले गर्दाखेरिमा अनिखेरि तपाईँहरूको जो दुःख चाँडै जो काटिने काम गर्दछ ए अर्जुन हेर्नुहोस् अब तपाईँहरूलाई म अर्को सानो एउटा इतिहास म बताउँछु सुन्नुहोस् अब द्रौपदी पूर्व जन्ममा को थिइन् त अब यो कुरा ल्याएर म तपाईँहरूलाई म बताउने काम गर्दछु सानो एउटा इतिहास ल्याएर बताउँछु एकखेर तपाईँहरू सुन्नुहोस् महाराज अब कस्तो थियो त भने यसलाई भनेदेखि जस्तै एउटा मेधावी नामरेका जो ऋषि हुनुहुन्थ्यो मेधावी नामरेका ऋषिको अनि खै त उहाँको छोरी थिइन् महाराज छोरा थिएनन् उहाँका छोरा छँदै थिएनन् अनि एउटी छोरी थिइन् छोरी पनि धेरै होइन छोरी थिइन् तर अब ती छोरी जन्मेको केही महिना पछाडि केही वर्ष पछाडि नै अनिखेरि जो ती छोरीको आमा जो बित्नुभयो देहावसान हुनुभयो छोरी टुहरी भइन् महाराज त्यो भइसकेपछि अनिखेरि उतापट्टि जो मेधावी नामरेका ऋषिले पनि हरेक किसिमका दुःख कष्ट गरेर त्यो दुःख कष्ट सहेर ती छोरीको जो पालन पोषण गर्दै गर्दै गर्दै गर्दै गर्दै लगिन् लगिसकेपछि ठुली छोरी भइन् भइसकेपछि त्यहाँबाट अब त्यस्तै किसिमले गरिकन गाउँघरमा हेर्दाखेरिमा दिदी बहिनीहरूको विवाह भयो विवाह भइसकेपछि उनीहरूले बच्चा जन्माए त्यो बच्चाहरू जुन खेलाएको त्यो बच्चा हुर्काउन लागेको त्यो बच्चा जन्माएको देख्दाखेरिमा उनलाई पनि के भयो रहर लाग्यो रहर लागिसकेपछि हरे राम मेरो आमा बेलामा जो देहावसान भइहाल्नु भयो बुबाले मेरो यौवनको उहाँले विचार गर्न सक्नु भएन आमा भए विचार गर्नुहुन्थ्यो जस्तै छोरीको व्यवस्था आमाले विचार गर्न सक्नुहुन्थ्यो छोराको जो बुबाले विचार गर्न सक्नुहुन्थ्यो भनेदेखि बुबाले मेरो जो यो यौवनको अवस्था विचार गर्न सक्नु भएन भनेर भन्ने यस्तै किसिमको जो विवाहको आशा गर्ने त्यस्तै किसिमको तर्क गरेर बसिराखेकै थिइन् गर्दै गर्दै गर्दै ल्याउँदाखेरिमा त महाराज एक दिन त के बुद्ध भने यसलाई भने एक वर्ष त अनि बुबा मेधावी नामरेका जो ऋषिले पनि यसो विचार गर्नुभयो हो हेर्दाखेरिमा त छोरीको विवाह गर्ने बेला बितिसकेको छ ल भएन अब बर खोज्न पो जानु पर्यो भनेर त्यहाँबाट बर खोज्न भनेर जानुभयो जानुभयो जानुभयो बिच बाटोमा पुगेपछि उहाँलाई के भयो भने यसलाई भने ज्वरो आयो हो ज्वरो आइसकेपछि त्यो जराको पेथाले अस्तपस्त हुँदै हुँदै हुँदै हुँदै हुँदै हुँदै जानुभयो तर त्यो बर काहीँ पनि मिल्न पनि सकेन त्यहाँबाट अनि त्यतिकै चाहिँ फर्केर आउनुभयो फर्केर आइसकेपछि घरमा आउनुभयो घरमा आएर त्यहाँबाट अनिखेरि एकदम शीतले गरिकन उहाँ थिरिन सक्नुभएन म पसारिनु
पसारिनु भयो तिनी छोरीले आदर सादर गरेर बसिराखेकी थिइन्। गर्दै गर्दै गर्दै गर्दै ल्याउँदा उहाँलाई ज्वराको व्यथा बढ्दै गयो झन् बढ्दै गयो। हुँदै हुँदै ल्याउँदाखेरि म त उहाँलाई एकदम सिधैले गरिकन यो गोर पारिहाल्यो। ओहो श्री कृष्ण गोविन्द हरे मरारे राधे सदामोदर दीननाथ मम पाई संसार समुद्र मग्न नमो नमते पुरुषोत्तमाय मात्रै भन्नुभएको थियो। त्यो पुरुषोत्तम आय भनेर अन्तिमको अक्षर पनि भन्नु स्वास्थ्य फसै गइगयो ब्राह्मणको। जब त्यसरी जो गयो गइसकेपछि हरे प्रभु अब उतापट्टि ती छोरीलाई कत्रो आपद पर्यो। लहरी बसोस् विवाह भएको छैन, आफ्नै जो विवाह गर्नको खातिरमा बर खोज्न भनेर जानुभएको अनिखेरि आखिरीमा जो व्यथा लाग्यो ज्वराको व्यथा लागेर त्यही व्यथा बढ्दै बढ्दै गएर बुबा देहा बसानु हुनुभयो। अब गर्नु कसो त्यहाँबाट ठुलो शोक र सन्ताप गरेर अलिखेरि रोइ कराई गरेर त्यहाँबाट बुबाको समीपमा बस्नु भइराखेकै थियो। हुँदाखेरि म त त्यहाँ जो अनि ब्राह्मणहरू हुनुहुँदो ब्राह्मणहरूले त्यो उहाँले सुने रोएको सुन्नु भएछ। सुनिसकेपछि ओहो कसलाई के दुःख पर्यो जानु पर्यो भन्ने त्यस्तो विचार गरेर त्यहाँबाट ब्राह्मणहरू आउँदाखेरि म त त्यस्तो जुन हो लास मरिराखेको अब उतापट्टि त्यो कन्या रोइराखेको बाबु तिमी को हौ किन रोयौ यसरी के भयो अब उहाँ त्यस्तो लास बनेको को हो भनेर भन्छ। उहाँ मेरो जो बुबाजी हुनुहुन्छ मेधावी नामरी ऋषिकी छोरी हौ म मेरो बुबा उहाँ मेरो दिदी बहिनी पनि छैनन् मेरो दाजुभाइ पनि छैनन् मेरो बन्धुवर्ग इष्टमित्र आदि कोही पनि नभएको हुँदाखेरि मलाई यत्रो आपद पर्यो प्रभु अब मैले कसो गर्नु के गर्नु अब भनेर भन्दाखेरि बाबु यो संसार यस्तै हो जन्मेपछि मर्नुपर्छ अवश्य मेव त्यस कारणले गर्दा पिता माता भन्ने कुरो सधैँभरि जो बाँच्नुहुन्न एकचोटि अवश्य मेव जानुहुन्छ अनि हामीहरूले त्यो उहाँको शोक सन्ताप हामीहरूले व्यवहार नै छ र हामीहरू पनि एक दिन जान्छौँ हाम्रा सन्तानले हाम्रो शोक सन्तापहरू जो व्यवहार्छन् त्यसै कारणले गर्दाखेरि बाबु छोरी तिमी नरौ भनेर अनिखेरि त्यसलाई सम्झाइ बुझाइ गरेर त्यहाँबाट अनिखेरि त्यो लासलाई अनिखेरि ब्राह्मणहरूले ल्याइकन अनिखेरि दाह संस्कार कर्म आदिहरू सम्पूर्ण कुरा गर्नुभयो। सम्पूर्ण गराइसकेपछि उपरान्त फेरि छोरीलाई ल बाबु अब तिमी जो दशगात राति क्रियाहरू गराऊ भनेपछि अनिखेरि तिनै जो छोरीले ती कन्याले आफ्ना बुबा मेधावी नामरीका ऋषिको अनि दशगात राति जो कर्महरू अनि गर्नुभयो र अब के गर्ने कसो गर्ने अब के चाहिँ गर्ने त मेरो विवाह पनि हुन सकेन मेरो कोही पनि छैनन् अब कहाँ जाने के गर्ने भन्ने यस्तै किसिमका जुन हरेक किसिमका जुन हो सन्तापमा जो डराइराखेकै छन् हे

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: कालिन्चोक गाउँपालिका सुन्द्रावती गाविस वार्ड नम्बर 9 देखि खड्का गाउँ पुयम सुहारा खड्का गाउँ बस्ने गोपी शिवाकोटीलाई मानव धर्म तर्फबाट यो आत्मज्ञानको तर्फबाट भजन आत्मज्ञानकै भजन राख्न रहर लागेको हुनाले मैले राख्न खोज्दैछु। सबैजना इष्ट मित्र भक्तजनहरूले सुनिदिनु होला भन्ने रहर पनि गरेको छु। आनन्द कन्द श्री सचिदानन्द भगवानको जय, श्री सद्गुरु महाराजको जय, सबै पूजनीय महात्माको जय, भगवान र भक्तको जय।
2: हरिमाया शिवाकोटी।

ब्रह्मन भैया जे बनायो बैठे को ब्रह्मा चोला।

0: तलाई पाँचै वर्षमा विवाह गरिदिनु भयो, रहर पुगेन मलाई। सातै वर्ष लाग्यो घर पठाइदिनु भयो, पछ्यौरीको झुलझुलै। सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँछिन् ठुलो ठुलाई। कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर, भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा। तेरा माइती पनि देखेको छु मैले, खान्छन् भुटेको मकै, केही गुन्द्री ओढुछन् केही गुन्द्री ओछ्याउँछन्, सुच्छन् निर्लामा भोकाई। छन् यस्तै ससुरा मेरा माई तिनी, पुग्दैन हजुरको जोडा। हजुरको छोरी त विवाह गरिदिँदा, बाँधेनुस हाती रत घोडा। राजाको कुलमा जन्म हुन गयो, विवाह नहुने भयो। यो वृन्दावनमा फूल फुल्यो मधुमालातीको, फूल झैँ जवन गयो। कुन चाहिँ मरतले गरिदिन्छ निशाप, कुन दैव दिन्छन् पति। सङ्कोचन सङ्गिनी सबै चलि गए, मन रुन्छ मेरै अति।
1: हजुर यस्तै वैरागी
0: नाकी पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी, दिउँ आबा कसलाई मैले मेरी माया कि डोरी। नदिँदा पनि दिउँ कसलाई भनी मन पोली, लाग्दैन निन्द्रै राति। भोलिको दिन मनमाउनु परुछ मैले, बर्जा झै पिटी छाती। कन्यादान दिवल सानु भयो, धर्म परहात्रै रह्यो। सोगा सुर्त नमानी पठाई बक्सेवस छोरीलाई, बाली बितेरै गयो। फुल फुल्यो नजरी सबै बनाभरी, घाम लाग्यो सैरी खोला। एक बारको जुनीमा कठै मेरो बुबा, माया नमार्नु होला। बुबाको घरमाथि ठुलो नेवल पाती, त्यो भन्दा ठुलो टुनी। छोरीको कर्जा नखानु बुबाले, पाप लाग्छ सातै जुनी। वरुणमा पुत्र किनि ल्याए घरमा, मन्त्रीहरूले जसै गर्छु म यज्ञ भनेर राजाले ठिटाली गरे तसै। ए वर्मा पुत्र बेदा र बेसरी, यो यज्ञ खमा महा। लागे बालक थरा थरा कामना, अतन्त डल्दै त।
2: मेरो नाम तुलसा थापा, कालीपोखरी वडा नम्बर 8 कान्छो गाविस हो। नमस्कार सबैलाई।
3: नमस्कार, मेरो नाम अनिका खरेल, वडा नम्बर 8 कान्छो गाउँपालिका।